0: Time check. It's 7 a.m.
1: अहिले बिहानको 7 बजेको छ।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। हामी दुई भाइ फेरि पनि आजको अध्ययन लिकन हजुरको माझमा उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू पनि आफ्नो रेडियोको सामुने आजको अध्ययनको निम्ति एकदमै तयारी अवस्थामा आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब नढिलाइकन आजको हाम्रो यो मुक्तिको मार्ग कार्यक्रमलाई निरन्तर अघि बढाऊ। अघिल्लो अध्ययनमा हामीले रोमीको पुस्तकको 11 अध्यायको 1-21 चाहिँ अध्ययन गरेका छौं र हामीले त्यहाँ हेर्दै थियौं कि त्यसमा हामीले देखेका कुराहरू चाहिँ सुसमाचार र उद्धारको कुराकानीहरूलाई चाहिँ हामीले अध्ययन गर्दैथ्यौं भने आजको अध्ययनको यात्रामा चाहिँ हामी विशेष गरिकन के कुराहरूमा रहेर चाहिँ आजको अध्ययनलाई चाहिँ निरन्तरता दिनेछौं। तपाईँ
2: यो आजको मुक्तिको मार्ग अध्ययनको यात्रामा हामीले रोमीको पुस्तक 11 अध्यायको पद 22 अगाडिका खण्डहरूलाई हेरेर यो हाम्रो अध्ययनको यात्रालाई निरन्तर रूपमा अगाडि बढ़ाउनेछौ, जहाँ हामीले ख्रिष्टको उद्धार र उहाँको धैर्यतालाई यो आजको अध्ययनमा हामी गहिराईमा गएर थाहा गर्नेछौ।
1: साँच्चै नै दाई, हामीले अघिल्लो अध्ययनमा चाहिँ यीशुको उद्धारका कुराहरूलाई चाहिँ हामीले देख्यौं र आज चाहिँ विशेष गरिकन हामीले इजरायलको उद्धारको विषयमा हेर्नेछौ अथवा इजरायलको सम्पूर्ण राष्ट्रको उद्धारको विषयमा पनि आजको अध्ययनमा चाहिँ हामीले हेर्नेछौ।
2: भाइ, तपाईँको जिज्ञासालाई म सम्मान गर्दछु। यो मुक्तिको मार्ग अध्ययनको यात्रामा हामीले इजरायलको मात्र नभएर सम्पूर्ण मानिस जातिको उद्धारको योजनालाई थाहा गर्नेछौ। यसमा इजरायलको एक इतिहासलाई पनि हामी क्रमशः रूपमा थाहा गर्नेछौ भने त्यसैमा रहेर हामी अन्य राष्ट्रहरूको अन्य जातिहरूको उद्धारको कुरालाई पनि क्रमशः हेर्दै जानेछौ। त्यसैले आउनुहोस् आजको हाम्रो यो मुक्तिको मार्ग कार्यक्रमको अध्ययन यात्रालाई शुरू गरौं र त्यो सत्यतालाई थाहा गरौं।
3: प्रभु येशु ख्रीष्टको मधुर नाममा तपाईँ सबैलाई मेरो जयमसी साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। मित्र, आज हामी बाइबल अध्ययन रोमी 11 अध्याय 22 पददेखि 36 पदबाट गर्न गइरहेका छौं। यहाँ हामी देख्नेछौ इसरायल राष्ट्रको पूर्व अवस्थाको प्राप्ति र यसले महान आशिषको ल्याउनेछ। रोमी 11 अध्यायको 22 पदले भन्दछ, परमेश्वरका उद्धारता र कड़ा व्यवहारलाई हेर, पतन हुनेहरूमाथि कड़ा व्यवहार, तर उहाँकै उद्धारता मुनि रहिरह्यौ भने तिमीलाई परमेश्वरको उद्धारता देखाइनेछ, नत्रता तिमी पनि काटिनेछौ। यो निष्ठुर शब्द हो। पावलले अन्य जातिहरूलाई दुई उदाहरणको हेर्न तिनीहरूको ध्यानको खिच्न चाहन्छन्। अस्वीकार गरिएका वा इन्कार गरिएका इसरायलले परमेश्वरको कठोरताको वा प्रचण्डताको प्रकट गर्दछ, तर परमेश्वर कहाँ फर्कने अन्य जातिहरूको निम्ति परमेश्वरको दयालु भलाइपनको प्रकट गर्दछ। यो परमेश्वरको दुई पक्षहरू आज प्रकट हुन आवश्यक छ। परमेश्वरको विरूद्ध ख्रीष्टको इन्कार वा अस्वीकारको विरूद्ध परमेश्वरको दण्ड र ख्रीष्टलाई विश्वास गर्नेहरूलाई परमेश्वरको अनुग्रह। पावलसँग इसरायलको विरूद्ध परमेश्वरको कठोरता वा प्रचण्डताको पूर्ण तस्विर थिएन। यो इसरायलको इतिहास ईस्वी सम्वत 70 यरूसलेमको विध्वंसमा र त्यसपछि इसरायलीहरूको जीवनमा घटेका घटनाहरू भयानक डरलाग्दो कथा हो। मेरो मित्र, परमेश्वरको अनुग्रहलाई हल्का पाराले नलिऊ वा खेलाची नगरौं। यो नै अनुग्रह हो जुनले हामीलाई परमेश्वरको परिवारमा ल्यायो र हामीलाई धेरै मौका र फाइदाहरूको प्रदान गरियो। करिब 2000 वर्ष अवधिमा यहुदीहरू जस्तै अन्य जाति मण्डली पनि थुप्रै असफल भएको छ। भनिएको छ, परमेश्वरका उद्धारता र कड़ा व्यवहारलाई हेर, पतन हुनेहरूमाथि कड़ा व्यवहार, तर उहाँकै उद्धारता मुनि रहिरह्यौ भने तिमीलाई परमेश्वरको उद्धारता देखाइनेछ, नत्रता तिमी पनि काटिनेछौ। त्यस पदमा भनिएको छ, औ तिनीहरू पनि तिनका अविश्वासमा रहिरहेनन् भने त कलमी बाँधिने छन्, किनभने परमेश्वरले तिनीहरूलाई फेरि पनि कलमी बाँध्न सक्नुहुन्छ। जबकि परमेश्वरले ती अन्य जातिहरूलाई ग्रहण गर्नुभयो जोसँग कुनै योग्यता वा सद्गुण थिएन, त्यसै गरी विशेष योग्यता र सद्गुण नहुने ती इसरायल राष्ट्रलाई पनि परमेश्वर फेरि पूर्व अवस्थामा फर्काउन सक्नुहुन्छ, पुनः सुधारमा फर्काएर ल्याउन सक्नुहुन्छ यदि तिनीहरू परमेश्वर कहाँ फर्के भने। 35 अन्तिम खण्डमा उल्लेखित शब्द फेरि कुञ्जी शब्द हो। परमेश्वरले फेरि इसरायलको पुनः सुधार वा पुनः स्थापन गर्नुहुनेछ। पुरानो नियमले यो स्पष्ट पार्दछ कि इसरायलीहरू परमेश्वर कहाँ फेरि फर्किन गइरहेका छन्। एउटा उदाहरणको निम्ति यर्मिया 23:3-8 पढ्नुहोस्, जुन इसरायलको पूर्व अवस्था प्राप्ति वा पुनस्थापनको उल्लेखनीय अगमबाड़ीहरू मध्ये एक हो। जकरियाले यसको बारेमा भन्दछन्, जकरिया 12:10, म दाउदका घराना र यरुसलेमका बासिन्दाहरूमाथि दयाको र प्रार्थना गर्ने आत्मा खन्याउनेछु, औ तिनीहरूले मलाई हेर्नेछन् जसलाई तिनीहरूले घोचे थिए, र जसरी एक मात्र छोराको लागि कोही विलाप गर्दछ त्यसरी नै तिनीहरू मेरो लागि विलाप गर्नेछन्, औ यस्तो ठूलो शोक गर्नेछन् जसरी पहिले जन्मेको पुत्रको निम्ति गरिन्छ। यो प्रायश्चितको महान दिन हुनेछ। तिनीहरू परमेश्वरका पश्चातमा फर्कनेछन् र परमेश्वरले तिनीहरूलाई आफ्नो अद्भुत असीमित अनुग्रह र कृपाद्वारा उद्धार गर्नुहुनेछ, पुनस्थापन गर्नुहुनेछ जसरी उहाँले हामीलाई उद्धार गर्नुहुन्छ। त्यस पदमा भनिएको छ, औ तिनीहरू पनि तिनका अविश्वासमा रहिरहेनन् भने त कलमी बाँधिनेछन्, किनभने परमेश्वरले तिनीहरूलाई फेरि पनि कलमी बाँध्नलाई सक्नुहुन्छ। 24 भनिएको छ, किनभने यदि तिमी स्वभाव अनुसार जंगली भद्राक्ष भएर पनि काटियौ र अर्कै स्वभाव भएको एउटा असली भद्राक्षको बोटमा कलमी बाँधियौ भने त यी स्वाभाविक हाँगाहरू आफ्नै निज भद्राक्षकै रूखहरूमा झन कति बढ्ता गरी कलमी बाँधिएलान् वा कति बढ्ता गरी कलमी बाँधिएलान्। पाउले निरन्तर भद्राक्षको रूखको नमूनाको जारी राख्छन्। भद्राक्षको रूख इसरायल हो र त्यसको जरा अब्राहम हो। केही हाँगाहरू काटिए, इसरायल राष्ट्रलाई इन्कार गरियो, अस्वीकार गरियो, परमेश्वरले अन्य जातिहरूमा कलमी बाँध्नुभयो, तर तिनीहरू यहुदी धर्म अपनाउनेहरू भएकोले गर्दा होइन। त्यसो भए जुनको अर्थ हुनेछ कि तिनीहरूले पुरानो नियमको संस्कार धार्मिक कृत्यको धारण गर्नुपर्दछ, बरु यसको अर्थ यो हो कि उहाँले इसरायललाई काटी पठाउनुभयो र चर्च वा मण्डलीमा कलम बाँध्नुभयो, जुनमा दुवै यहुदी वा अन्य जाति सिधै र तत्कालै अब्राहममा विश्वासद्वारा समावेश हुन्छन्। यदि परमेश्वरले त्यो गर्न सक्नुभयो र गर्नुभयो भने यो कुराको निष्कर्षमा आउन विश्वसनीय वा तर्कसंगत छ कि उहाँले स्वाभाविक खाँगाहरू लिन सक्नुहुन्छ र फेरि निज रूपमै कलमी बाँध्न सक्नुहुन्छ। अर्को शब्दमा उहाँले इसरायललाई सदाको निम्ति त्याग्नु भएको छैन, उहाँ तिनीहरूलाई फेरि पुनः स्थापन गर्न सक्नुहुनेछ र गर्नुहुन्छ। 25 भनिएको छ, किनभने ए भाइ हो, यो रहस्यको विषयमा तिमीहरू अजान रहौ भन्ने म चाहन्न, नत्र त तिमीहरू आफ्नै लेखीमा बुद्धिमान हुनेछौ र जबसम्म अन्य जातिहरूको पूर्णता भइसक्दैन तबसम्म केही चेतनाहीन अथवा इसरायलमा पर्न गएको हुन्छ। मित्र, अन्य जातिहरूको पूर्णता चाहिँ चर्च वा मण्डलीमा तिनीहरूको बोलावटसँग आरम्भ भयो। प्रेरित 15:14 भन्छ, कसरी परमेश्वरले पहिले उहाँको नाउँको निम्ति अन्य जातिहरूबाट एक जाति लिनलाई कृपा दृष्टि गर्नुभयो भन्ने कुरा सिमोनले बताएका छन्। यो निरन्तर मण्डली वा चर्चको स्वर्गीय यात्रामा उठाइ लगिन्जेलसम्म जारी रहनेछ। इसरायलको अन्धोपन र कठोरता चर्च वा मण्डली यस पृथ्वीमा उपस्थित भइन्जेलसम्म निरन्तर भइरहनेछ। यहाँ उल्लेख भएको रहस्य शब्दको स्पष्टीकरणको आवश्यक छ। नयाँ नियममा यो रहस्य शब्द चाहिँ यो कुराको संकेत गर्न प्रयोग गरिन्छ जुन पहिले छिपेको थियो तर अहिले प्रकट भएको छ। यहाँ उल्लेखित रहस्य चाहिँ अन्य जातिहरूको पूर्णताको परिचय हो जुन पुरानो नियममा प्रकाशको विषय थिएन। आगे पद 26 र 27 भनिएको छ, औ यसरी सारा इसरायल बाँच्नेछ जस्तो लेखिएको छ, छुटकारा दिने सियोनबाट आउनुहुन्छ, उहाँले याकुबबाट अधर्मीपन हटाउनुहुनेछ, औ तिनीहरूसँग मेरो करार यही हो, जब म तिनीहरूका पापहरू हरण गर्नेछु। जब यहाँ पाउल भन्छन् कि सबै इसरायल बाँच्नेछ, उसको मतलब यो होइन कि प्रत्येक इसरायली व्यक्ति विशेष बाँच्नेछ वा उद्धार पाउनेछ। होइन, प्रत्येक युगमा खाली बाँकी रहेका सत्य जनहरू मात्र बाँचेका छन्, उद्धार पाएका छन्। पाउलले यो कथन यसैया 59:20 पदबाट प्रयोग गर्दछन् जुनले भन्दछ, अपराधबाट फर्कने याकुबका सन्तानहरूका निम्ति एउटा मुक्तिदाता सियोनमा आउनुहुनेछ भनी परमप्रभु भन्नुहुन्छ। अपराधबाट फर्कने याकुबका सन्तानहरूका निम्ति एउटा मुक्तिदाता सियोनमा आउनुहुनेछ भनी परमप्रभु भन्नुहुन्छ। प्रत्येक व्यक्ति विशेषलाई सन्देश यो छ कि तिनी आफ्नो अपराध पापबाट परमेश्वरका फर्कनु पर्दछ, अनि त्यहाँ बाँकी रहेका सत्य जन हुनेछन् जो उहाँका फर्कनेछन्, तिनीहरू सबै बाँच्नेछन्, उद्धार पाउनेछन्। पावल उद्धार पाउने इसरायलका बाँकी रहेका सत्य जनहरूको इसरायल राष्ट्रको रूपमा यहाँ उल्लेख गर्दछन्। मित्र, उद्धार पाउनेहरूमा खालि बाँकी रहेका सत्य जनहरू मात्र छन्। एलियाको दिनमा बाँकी रहेका सत्य ईश्वरीय जन थिए, दाउदको दिनमा बाँकी रहेका भक्त सत्य ईश्वरीय जनहरू थिए, अनि पाउलको दिनमा पनि बाँकी रहेका सत्य भक्त ईश्वरीय जनहरू थिए, अनि हाम्रा दिनमा पनि बाँकी रहेका सत्य भक्त जनहरू ईश्वरीय जनहरू छन्, अनि महान क्लेश अवधिमा पनि त्यहाँ बाँकी रहेका ईश्वरीय भक्त जनहरू हुनेछन्। आगे 28 र 29 पदमा भनिएको छ, सुसमाचारको हिसाबले त तिनीहरू तिमीहरूका खातिर शत्रुहरू हुन्, तर चुनावको हिसाबले चाहिँ पिता पुर्खाहरूका खातिर तिनीहरू प्रिय हुन्, किनभने परमेश्वरका वरदान र बोलावट अपरिवर्तनीय छन्। अर्को शब्दमा सुसमाचारको सम्बन्धमा तिनीहरू तपाईँको खातिर शत्रुहरू हुन्, तर चुनावको हिसाबले तिनीहरू पिता पुर्खाहरूको खातिर प्रियहरू हुन्, किनभने परमेश्वरको उपहारहरू परमेश्वरको बोलावट पश्चाताप बेगर हुन्, मनको परिवर्तन बेगर हुन्। पाउले अघि पहिले गरिएको छलफल वा बहसको मुख्य कुरा बताउँछन्। त्यहाँ विचारका दुई लाइनहरू छन् जुन यसो हेर्दाखेरि आपसमा विपरीत वा खण्डन र परस्पर विरोधमा देखिन्छन्, यद्यपि दुवै सत्य हुन्। पहिलो स्थानमा इसरायललाई अन्य जातिहरूको खातिरको लागि शत्रुको रूपमा विचार गरिन्दछन्, मतलब यस कारणले सुसमाचार अन्य जातिहरू कहाँ जान सक्छ। अर्कोतिर तिनीहरू अब्राहम, इसाक र याकुबको खातिरको लागि प्रियहरू हुन्, त्यसकारण ख्रिस्टियनहरू कुनै किसिमको यहुदी विरोध अभियानमा भाग लिन सक्दैनन्। इसरायलको असफलता वा पतन र हाम्रो असफलता वा पतनले परमेश्वरको योजना र उद्देश्यको त्यही किसिमले हेरफेर गर्दैन, बदल्दैन। पद 29 अनुसार वरदानहरू स्वाभाविक वरदानहरू होइनन्, तर यस शब्दसँग राख्नुपर्ने सरोकार अनुग्रहसँग छ। बोलावट निमन्त्रण होइन, तर यो परमेश्वरको फलप्रद फल दिने परमेश्वरको बोलावट हो जुन पस्ता बेगरको हो। अर्को शब्दमा परमेश्वर अरू त के उद्धार नपाएका जनबाट पश्चातापको माग गरिरहनु भएको छ। परमेश्वरको बोलावट कुनै पनि मानव चालको आवश्यक हुँदैन। परमेश्वरको दृष्टिकोणबाट यो मानिसको पश्चाताप वा मनको परिवर्तन बेगर हो। कोही कोही मानिसहरू सोच्दछन् कि उद्धार पाउनको निम्ति आँसुहरू खसाल्न आवश्यक छ। अहिले निश्चय नै आँसु बहाए एक ख्रिष्टमा फर्कने भावुक व्यक्तिको गौण उत्पादन हुन सक्छ, तर आँसुले तपाईँको उद्धारसँग गर्नुपर्ने सरोकार केही छैन। तर ख्रिष्टमा तपाईँको विश्वासले तपाईँलाई बचाउँछ, तपाईँलाई उद्धार दिँदछ। न तपाईँको विश्वास प्रशंसनीय वा इन्साफ पाउने योग्यको नै छ, तर यो ख्रिष्ट हुनुहुन्छ जो प्रशंसनीय वा यसको दिने कर्ता हुनुहुन्छ। तपाईँको विश्वासले खालि उहाँलाई अंगाल्न समात्न सहायता गर्दछ। 30-31 पदमा भनिएको छ, किनकि जसरी तिमीहरू पनि एकपल्ट भूतकालमा परमेश्वरको आज्ञा पालन नगर्नेहरू थियौ, तर अब तिमीहरूले आज्ञा पालन नगरेकोले तिमीहरूको कृपा पाएका छौ, तिमीहरूले कृपा पाएका छौ। त्यसरी नै तिमीहरूलाई कृपा देखाएकोले तिनीहरूमाथि पनि कृपा होस् भनेर यिनीहरू पनि अब आज्ञा पालन नगर्ने भएका छन्। देख्नुभयो, यो पदबाट हामी देख्छौ कि पाउल अन्य जाति विश्वासीहरूलाई लेखिरहेका छन्। रोममा भएका चर्च वा मण्डली अधिकांश अन्य जातिहरू विश्वासीहरूको झुण्ड थियो। यस समयसम्ममा धेरै अन्य जातिहरू उद्धार पाइसकेका थिए र ख्रिष्टको बधान मण्डलीमा संलग्न भइसकेका थिए। पाउल या इसरायल राष्ट्र र अन्य जातिहरू बीच भिन्नता वा विषमताको देखाइरहेका छन्। बितेको समयमा अन्य जातिहरूले विश्वास गरेनन्, तर अहिले अन्य जातिहरूको बाँकी रहेका सत्य भक्त ईश्वरीय जनहरूले कृपाको पाएका छन्। यही समय अवधिमा इसरायल एक राष्ट्रको रूपमा, जुनले पहिले परमेश्वरमा विश्वास गर्थे तर अहिले विश्वास गर्दैनन्, पाउल एक सिद्धान्तको दिइरहेका छन् जुनद्वारा परमेश्वरले दुवै यहुदी र अन्य जातिहरूलाई उद्धार गर्नुहुन्छ। त्यो हो कृपाद्वारा। जसरी उहाँले अन्य जातिहरूलाई कृपा देखाउनुभयो, उहाँले इसरायल राष्ट्रलाई कृपा देखाउनुहुनेछ। 32 पदमा भनिएको छ, किनभने परमेश्वरको कृपा सबैमाथि होस् भनेर उहाँले सबैलाई अनज्ञाकारितामा नै रोकेर राख्नु भएको छ। दुवै यहुदी र अन्य जाति विद्रोह र उत्तेजक अविश्वासको हट्टी स्थितिमा छन्। यसको कारण अनुग्रहबाट हामी विश्वासद्वारा उद्धार पाएका छौं। त्यो आफ्नै बाट होइन, यो परमेश्वरको वरदान हो। कामबाट होइन, नत्र त कसैले घमण्ड गर्नेछ। हा मित्र, हामीले देख्यौं कि इसरायल राष्ट्रको पुनस्थापन वा पूर्व अवस्था प्राप्ति, अब यसपछि हामी देख्नेछौ इसरायल राष्ट्रलाई पुनस्थापनको लागि कारण वा पूर्व अवस्था प्राप्तिको लागि कारण। इसरायल राष्ट्रको पुनस्थापन गरिनुको कारण के हो? मित्र, त्यो परमेश्वरको बुद्धिको भण्डारमा चाबी लगाइएको छ। मेरो मित्र, यस तथ्यमा आश्रित हौ कि जे परमेश्वर गर्नुहुन्छ उहाँ बुद्धिमान काम र सही काम गर्नुहुन्छ। तपाईँ र मसँग पुरानो स्वभाव छ जुनले सधैँ परमेश्वरलाई वा परमेश्वरको प्रश्न गर्दछ जब उहाँले निर्णय बनाउनुहुन्छ। मैले धेरै मानिसहरूले यो भनेको सुनेको छु, किन अन्य जातिहरू पापैमा गुम वा निन्दित भएका छन् जबकि तिनीहरूले सुसमाचार सुनेका छैनन्? परमेश्वरसँग तिनीहरूलाई निन्दा गर्ने कुनै अधिकार छैन। मेरो मित्र, परमेश्वरसँग हरेक कुराको अधिकार छ। उहाँ परमेश्वर हुनुहुन्छ अनि उहाँ जे गरिरहनु भएको छ सो सही गरिरहनु भएको छ। यदि तपाईँ सोच्नुहुन्छ कि उहाँले सही गर्नु भएन वा ठिक गर्नुहुन्न, तब तपाईँ गलत सोचिरहनु भएको छ। यदि तपाईँ सोच्नुहुन्छ वा सोच्नुहुन्न कि उहाँ बुद्धिमानी काम गरिरहनु भएको छैन, तपाईँ गलत सोचिरहनु भएको छ। परमेश्वर मूर्ख हुनुहुन्न, तपाईँ र म मूर्ख हुन सक्छौ, परमेश्वर मूर्ख हुनुहुन्न। यो कुरा बुझ्न आवश्यक छ। वा जे गर्नुहुन्छ सही गर्नुहुन्छ। 33 पदमा भनिएको छ, आहा, परमेश्वरका बुद्धि र ज्ञान दुवैका सम्पत्ति कस्तो गहिरो छ, उहाँका इन्साफ कति अगम र उहाँका मार्ग अमेध्य छ। यस अध्यायमा पाउलले सजिलैसँग बुझ्न नसकिने कुराहरूमा ध्यान लगाएका छन्। उदाहरणको लागि, यहुदीहरू किन पन्छिएका थिए, परमेश्वरले किन कसैलाई कठोर पार्नुहुन्छ र कसैलाई दया देखाउनुहुन्छ, हामी मानिसलाई थाहा छैन। परमेश्वर जे गर्न चाहनुहुन्छ त्यो गरेर नै छोड्नुहुनेछ, तर परमेश्वरले जे गर्नुहुन्छ त्यो धर्मी, न्यायी र बुद्धि पूर्ण गर्नुहुन्छ। संसारका सबै मानिस, यहुदी र अन्य जाति दुवैका निम्ति पनि परमेश्वरको ठिक अभिप्राय र योजना छ। पाउलले परमेश्वरको योजनाको सम्बन्धमा सबै कुरा बुझ्दैनन्, तापनि परमेश्वरको बुद्धि र ज्ञानमा तिनले पूरा भरोसा राखेका छन्। परमेश्वरको अभिप्राय आश्चर्य लाग्दो छ। यहुदीहरूको पतनद्वारा अन्य जातिहरूले परमेश्वरको राज्यमा पस्ने मौका पाएका छन् र अब परमेश्वरले सबैलाई विश्वासद्वारा उद्धार दिने मौका दिनुभएको छ। यसकारण अन्त्यमा पाउल परमेश्वरलाई प्रशंसा नगरी रहन सक्दैनन्। भन्छन् 33 पदमा, आहा, परमेश्वरका बुद्धि र ज्ञान, दुवैका सम्पत्ति कस्तो गहिरो छ, उहाँका इन्साफ कति अगम र उहाँका मार्ग अमेध्य छ। 34 र 35 पदमा भनिएको छ, किनभने प्रभुको मनलाई कसले जानेको छ, अथवा उहाँको सल्लाहकार को भएको छ, अथवा उहाँलाई पहिले कसले दियो र फेरि त्यसलाई फिर्ता दिनेछ। यहाँ हामीसँग भएका प्रश्नहरू सजिला जस्ता छन्, तर यसको उत्तर त्यति सजिलो छैन। पहिलो कुरा भनिएको छ, प्रभुको मनलाई कसले जानेको छ। प्रभुको मनलाई कसैले जान्दैन, कसैलाई थाहा छैन, त्यही नै उत्तर हो। पाउलको इच्छा थियो कि यसको बारेमा जान्ने। फिलिपी 3 अध्यायको 10 पदमा भन्छन्, म उहाँलाई र उहाँको पुनरुत्थानको शक्ति जान्न सकौं र उहाँको मृत्युमा उहाँ जस्तै भई उहाँका दुःख भोगमा सहभागी हुन सकौं। दोस्रो प्रश्न छ, उहाँको सल्लाहकार को भएको छ। कसैले पनि उहाँलाई सल्लाह दिन सक्दैन र सल्लाह दिन आवश्यक पनि छैन। मैले धेरै चर्च समितिहरू देखेको छु कि जो सोच्दछन् कि तिनीहरूले खास मात्रामा परमेश्वरलाई असल सल्लाह दिइरहेका छन्, तर उहाँलाई यसको आवश्यक छैन। के तपाईँले कहिले यो कुराको ध्यान दिनुभएको छ? जब येशु पृथ्वीमा हुनुहुन्थ्यो उहाँले कसैलाई सल्लाह माग्नु भएको? के तपाईँले यो शास्त्रमा देख्नुभएको छ? एक समय 5,000 जमातहरूलाई खुवाउनुभन्दा पहिले उहाँले फिलिपलाई सोध्नुभयो, युहान्ना 6:5-6 पदमा, हामी कहाँबाट रोटी किनौं र यिनीहरूलाई खान दियौं? किन उहाँले त्यो प्रश्न सोध्नुभयो? तर आगे भनिएको छ, यो उहाँले तिनको परीक्षा गर्दै भन्नुभएको थियो, किनभने उहाँले जे गर्न लाग्नु भएको थियो उहाँ आफैलाई थाहा थियो। उहाँलाई फिलिपको आवश्यक थिएन। वास्तवमा उहाँले आफ्नो चेलाहरूको सल्लाह सुझावको प्रयोग गर्नु भएन। तिनीहरूले भने, तिनीहरूलाई पठाइदिनुहोस्, यानि ती जमातहरूलाई पठाइदिनुहोस् आफ्नो घरमा। उहाँले भन्नुभयो, तिनीहरूलाई खान केही रोटी देऊ। मित्र, यद्यपि आज धेरै मानिसहरू उहाँलाई सल्लाह दिन चाहे तापनि उहाँलाई कसैको सल्लाहको आवश्यक छैन। अनि पद 35 अर्को प्रश्न सोधिएको छ, उहाँलाई पहिले कसले दियो? के तपाईँले कहिले केही कुरा परमेश्वरलाई दिनुभएको छ जुनको निम्ति परमेश्वर आभारी हुनुभएको छ? यदि तपाईँ परमेश्वरलाई

0: भने परमेश्वर भन्नुहुन्छ, उहाँ कुनै प्रति ऋणी हुनुहुने छैन। जब कसैले उहाँलाई केही कुरा दिन्छ, उहाँले फर्केर झन् धेरै दिनुहुन्छ। केही साल पहिले एक अति नै आत्मिक ईश्वरीय अरबपति र उद्योगपति व्यक्तिलाई यो प्रश्न सोधिएको थियो, तपाईसँग कसरी यति धेरै धन पैसा छ जबकि तपाईँ प्रभुको सेवामा अति नै धेरै उदार चितमा दिनुहुन्छ? त्यस ख्रिस्टियन अरबपतिले भने, म आफ्नो पेल्चाली निकालेर मेरो भण्डारबाट उहाँलाई दिन्छु, तर त्यसको सट्टामा परमेश्वरले त्यही बेलचाली आफ्नो भण्डारबाट सयौं गुणा धेरै निकालेर वापस गरिदिनुहुन्छ। मित्र, आज हामी धेरैले यो वास्तविकता बुझ्न कति धेरै आवश्यकता छ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: आजको अध्ययन पनि साँच्चैलाई एकदमै धेरै आशिषमय रह्यो। हामीले आज थाहा गरेका छौं कि परमेश्वर धैर्यवान हुनुहुन्छ। संसारको मानिसहरू कोही पनि नाश नहोस् भनेर उहाँले हाम्रो उद्धारको लागि पर्खनु भएको छ। केवल हामीले उहाँमा समय छँदै नै भरोसा गर्नुपर्छ भन्ने सत्यतालाई चाहिँ आजको अध्ययनले हामीलाई उजागर गरेको छ।
2: अनि अर्को कुरा पनि भाइ, हामी हाम्रो पापहरूलाई स्वीकारेर उहाँमा फर्कनुपर्छ, तब मात्र हाम्रो उद्धार हुन्छ। जब हामी पापपूर्ण कार्यहरूमा लागिरहन्छौ, हाम्रो उद्धार होइन तर विनाश हुन्छ भन्ने सत्यतालाई पनि आजको हाम्रो यो अध्ययनको यात्रामा हामीले थाहा गरेका छौं।
1: साँच्चै नै दाई, ख्रिस्टले हामीलाई बोलाउनु भएको छ, त्यो बोलावटमा हामी सहभागी एकदमै हुन जरूरी छ, किनकि उहाँ हामी प्रति धैर्यवान हुनुहुन्छ भन्ने कुरा चाहिँ आजको अध्ययनले हामीलाई बताएको छ।
2: हो त नि भाइ, ख्रिस्टमा सबै कुराहरूको अधिकार छ र उहाँ जे गर्न चाहनुहुन्छ त्यो गर्नुहुन्छ। उहाँको काम बुद्धिमा, धार्मिकतामा र सत्यतामा हुन्छ। यसकारण हामीलाई उहाँको सल्लाहको आवश्यकता हुन्छ। जब हामी उहाँमा हाम्रो जीवनलाई दिन्छौ, उहाँले हामी हरेकलाई उद्धार दिनुहुन्छ। त्यसैले आदरणीय श्रोताहरू, के तपाईहरूले उहाँलाई जीवनको उद्धारकर्ता भनी आफ्नो जीवनमा निमन्त्रणा दिनुभएको छ?
1: आजको अध्ययनबाट पनि हामीले प्रशस्तै आत्मिक लाभहरू उठाएका छौं र धेरै नयाँ कुराहरू सिकेका छौं भनिकन म आशा अनि विश्वास गर्दछु। र आजको अध्ययनलाई पनि हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौं र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ। तर हामीलाई सम्पर्क गर्नको निम्ति नहिचकिचाउनुहोस्, हामीलाई सम्पर्क गर्नुहोस्, कारण तपाईँहरूको आशिषहरूबाट हामी अझै धेरै उत्साहित भएका छौं। र हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97।

0: र तपाईहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707420979797।
1: This is your radio. This is LMFM 89.6 MHz. 89.6

0: सुन्नुहोस् न, एउटा कुरा भनौँ।
1: भन न, के कुरा?
0: हामी बिहे गरौँ न।
1: भइहाल्छ नि,
0: छिटो गरौँ न, फेरि ढिलो होला नि। बिकज आई एम प्रेग्नेन्ट।
1: यो त खुसीको कुरा हो नि।

0: இளம்பு பிரேக் டைம்.
1: खै जन्म दर्ता दिनुहोस् त.
2: जन्म दर्ता गरेको छैन नि म्याडम.
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
2: हो र, मलाई त थाहा नै थिएन म्याडम.
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
5: नेपाल सरकार विज्ञापन बोर्ड.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन बोर्ड। LMBFM 89.6

0: wait. Just a minute. We will return back. Return back.
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ,

0: 见 8:09 AM。
1: अहिले बिहानको 9 बजेको छ।

0: नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरूबाट। कर्णाली नदीमा खसेको फोर्स गाड़ीमा 5 जना सवार रहेको पुष्टि। प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिश। 7 वटा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले लियो शपथ। असार 29 गतेदेखि पासपोर्ट नयाँ प्रणालीबाट दिइने, 3 दिन सेवा बन्द हुने। गैरातीबाट देशका धेरै ठाउँमा भारी वर्षा, आज दिउँसो र राति पनि पानी पर्ने सम्भावना। पाकिस्तानमा यात्रुवाहक बस भीरबाट खस्दा 40 जनाको ज्यान गयो। र साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप 2026 को अन्तिम 16मा प्रवेश। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। मेलम्ची खानेपानी विकास समितिले हिजोदेखि मनसून अवधिभर काठमाडौँ उपत्यकामा पानीको मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ। समितिले हिजो विज्ञप्ति जारी गर्दै यस वर्ष मनसून प्रक्रिया भएसँगै सक्रिय भएसँगै मेलम्चीको मोहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका पहिरो, गेग्रान र बाढ़ीका कारण सुरुङभित्र माटो, ढुङ्गा र लेदो प्रवेश गर्ने जोखिम बढ़ेकाले मनसून अवधिभर मेलम्चीको खानेपानी आयोजना बन्द गर्न लागि जानकारी गराएको छ। मितिको सूचनाको अधिकृत मधु तिमल सिन्हाले नदीमा पानीको धमिलोपन, पानीको प्रशोधन केन्द्रको क्षमता भन्दा बढ़ी हुने अवस्था सृजना हुन सक्ने भएकाले सुरुङको क्षमतालाई ध्यानमा राखी पानी पत्थान्तरण रोकिएको जानकारी दिनुभएको छ। निरन्तर वर्षाका कारण मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमाथि भ्रमाथाङमा अत्याधिक मात्रामा रहेका गेग्रान र हेटबक्स भन्दा माथि रहेका पहिरोहरू जुनसुकै बेला बगेर सुरुङभित्र छिर्न सकिने अवस्था आएको भएको र नदीमा पानीको मात्रा बढ़नाले कर्मचारीहरूको आवत जावत गर्न असहज भएको बताएको छ। तिमल सिन्हाको अनुसार हाल वैकल्पिक प्रणाली मार्फत पानी पथान्तरण भइरहेको र अत्याधिक वर्षाका कारण हुन सकिने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न तथा विगत 4 वर्षदेखि सुरुङलाई सफाई, मरमत र निरीक्षण पनि नभएको हुँदा सो अवधिमा यी कामहरू सम्पन्न गर्न केही अवधिका लागि सुरुङ बन्द गर्नु परेको बताएको छ। समितिले त्यसपछि हरेक वर्ष मनसून समाप्त भएपछि वैकल्पिक प्रणालीका अवयहरूमा आवश्यक सफाई तथा मर्मत सम्भार गरी अस्थायी रूपमा काठमाडौँ उपत्यकामा पानी पथान्तरण गर्दै आएको छ। यसै बमोजिम गत असोज 26 गतेदेखि हाल निरन्तर रूपमा सुरुङबाट पानी पथान्तरण हुँदै आएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। दल दैलेखको चामुण्डा भिद्रसैनी नगरपालिका 7 साङ्गेतारमा कर्णाली राजमार्गबाट कर्णाली नदीमा खसेको फोर्स गाड़ीमा चालक सहित 5 जना सवार रहेको दैलेख प्रहरीले पुष्टि गरेको छ। जिल्ला प्रहरी कार्यालय दैलेख अनुसार असार 18 गते बिहान 11:30 बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02001-10-55 नम्बरको फोर्स गाड़ी करिब 400 मिटर तल नदीमा खसेर डुबेको थियो। घटनास्थलबाट फेला परेको मोबाइल, प्रारम्भिक अनुसन्धान तथा आफन्तबाट प्राप्त विवरणको आधारमा गाड़ीका चालक पञ्चपुरी 8 माझीगाउँ सुर्खेतका तुलराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी, कालीकोट स्थित जाजरकोट नगर राजकोट नगरपालिका 5 खडा गाउँकी सृजना खड्का, त्यसै गरी कालीकोट स्थित पञ्चल झरना गाउँपालिका 9 को मेखे तिरुवा र जेखे तिरुवा सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा मृत्यु भएका जेखे तिरुवाको शव आफन्तले शनाखत गरिसकेको छ। कानूनी प्रक्रिया र पोस्टमार्टमपछि सपरिवारलाई लगाएको जिल्ला प्रहरी कार्यालय दैलेख प्रहरी निरीक्षक पुष्पराज रोकाएले जानकारी दिनुभएको छ। निर्वाचन प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई सिफारिश गरिएको छ। शुक्रबार बसेको संवैधानिक परिषदको बैठकले मोरङ कार्कीलाई प्रमुख आयुक्तमा सिफारिश गरिएको छ। यसै गरी बैठकले डाक्टर राजीव सुब्बा र गुरु वाग्लेलाई सदस्यतामा आयोगको सदस्य नियुक्त गरिएको छ। आयोगमा लामो समयदेखि प्रमुख आयुक्त र सदस्य रिक्त रहँदै आएको थियो। संवैधानिक परिषदबाट सिफारिश भएका 3 जना अब संसदीय सुनवाईमा हुनेछ। संसदीय सुनवाई समितिबाट क्लीन चिट पाएपछि राष्ट्रपतिले उनीहरूलाई नियुक्त गर्ने भएका छन्। शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय सहित विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। शुक्रबार मन्त्रालयमा नवनियुक्त उपकुलपतिहरूलाई मन्त्री पोखरेलले शपथ गराएका हुन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले हिजै त्रिभुवन विश्वविद्यालय सहित विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गरिएको थियो। विश्वविद्यालयका उपकुलपति छनौट र सिफारिस समितिद्वारा सिफारिस छनौट उम्मेद्वारहरू मध्येबाट उपकुलपति शाहले उपकुलपतिहरू नियुक्त गरिएको हो। यसै गरी उपकुलपतिहरूको पद तथा गोपनीयताको शपथ लिनेहरूमा क्रमशः त्रिभुवन विश्वविद्यालयमा प्रवक्ता डाक्टर भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसान दत्त भट्ट, मध्यम पश्चिममा विश्वविद्यालयमा राजन सुवाल रहेका छन्। त्यसै गरी कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल, त्यसै गरी जनक विश्वविद्यालयमा श्याम नारायण लाभ, त्यसै गरी पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहटले उपकुलपतिको पद तथा गोपनीयताको शपथ लिएको छ। खुल्ला प्रतिस्पर्धाबाट उपकुलपतिहरूलाई नियुक्त गरिएको हो। उपकुलपतिहरूको नाम सिफारिश गर्न शिक्षा मन्त्री तथा विश्वविद्यालयका सहकुलपति पोखरेलको अध्यक्षतामा सिफारिश समिति गठन गरिएको थियो। उक्त समितिले विज्ञको नेतृत्वमा अर्को उपसमिति बनाएर उपकुलपतिको छनौट गरिएको हो। परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले यही असार 29 गतेदेखि राहदानी सेवा नयाँ प्रणालीबाट दिने भएको छ। विभागले शुक्रबार सूचना जारी गरी नयाँ प्रणाली मार्फत राहदानी पासवर्ड जारी गर्न आवश्यक तयारी गरिसकेको जानकारी दिएको छ। साथै हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा जिल्ला इलाका प्रशासन कार्यालय र विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा र विभागबाट प्राप्त प्रदान गरिने सेवा केही दिन बन्द हुन सकिने पनि विभागले जनाएको छ। सूचनाको अनुसार जिल्ला इलाका प्रहरी प्रशासन कार्यालय र विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार 24 गतेदेखि 26 गतेसम्म 3 दिनसम्म बन्द हुनेछ। त्यसै गरी राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा असार 25 र 26 गते 2 दिनसम्म हुनेछ र यही असार 29 गतेदेखि नयाँ प्रणाली मार्फत राहदानी सेवा नियमित रूपमा सञ्चालन हुने जानकारी विभागले गराएको छ। गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। केही ठाउँमा भेल बाढ़ी नै बग्ने गरी पानी परेको थियो र आज दिउँसो र राति पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाको अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका यही केही भागहरूमा, कोशी र बागमती गण्डकी प्रदेशका पहाड़ी भेगका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका थोरै स्थानहरूमा र मध्य प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भेगका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाको अनुसार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। लम्बु खबरमा विदेशको खबर। पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा यात्रुवाहक बस दुर्घटना हुँदा 40 जनाको ज्यान गएको छ। दुर्घटनामा 8 जना घाइते भएका छन्। हिजो क्वेटाबाट पेशावर राजधानी इस्लामाबादका लागि छुटेको बस दानसार क्षेत्रमा दुर्घटना भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सिनिय समाचार संस्था सिन्हुवाले जनाएको छ। तीव्र गति र क्षमताभन्दा धेरै यात्रु बोकेकाले बस नियन्त्रण गुमाउँदा गहिरो ढुङ्गा भएको भीड़मा खसेको प्रारम्भिक अनुमान छ। घटनास्थलमा बलुचिस्तान र खैबर पाख्तुन्वा प्रान्तको सीमावर्ती दुर्गम पहाड़ी क्षेत्रमा पर्ने भएकाले उद्धार कार्यमा कठिनाई भएको थियो। घाइतेको उपचार भइरहेको छ। लम्बु खबरमा अब खेल खबरमा साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप 2026 को अन्तिम 16 प्रवेश गरिएको छ। केही बेर अघि मात्र सकिएको खेलमा अर्जेन्टिनाले किएपबाड विरूद्ध संघर्षपूर्ण जीत हासिल गरिएको छ। यो जीतसँगै विश्वकपको साबिक विजेता अर्जेन्टिना जारी विश्वकपको राउण्ड अफ 16 अर्थात फ्री क्वार्टर फाइनलमा प्रवेश गरिएको छ। यसै गरी निर्धारित समयमा 1-1 गोलको बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा अर्जेन्टिनाले 3-2 को गोल अन्तरमा किएपबाड विरूद्ध जीत हासिल गरिएको हो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू पुन एकपटक। कर्णाली नदीमा खसेको फोर्स गाडीमा पाँच जना सवार रहेको पुष्टि, प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिश। सातवटा विश्वविद्यालयका उपकुलपतिहरूमा नवनियुक्त उपकुलपतिहरूले लियो शपथ, असार 29 गतेदेखि पासपोर्ट नयाँ प्रणालीबाट दिइने, तीन दिन सेवा बन्द हुने। रातिदेखि देशका धेरै ठाउँमा वर्षा, आज दिउँसो र राति पनि पानी पर्ने। पाकिस्तानमा यात्रुवाहक बस भीरबाट खस्दा 40 जनाको ज्यान गयो। सर्वाधिक विजेता अर्जेन्टिना फिफा विश्वकप 2026 सुवर्णमा प्रवेश। बिहान 9 बजेको समाचार सकियो। अर्को समाचारका साथमा मध्याह बाह्र बजे उपस्थित हुने नै छौं। यति जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
2: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
2: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
3: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
2: एलम्बु एफएम।

0: Wait, just a minute. We will return back.
1: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक
2: यहाँ उन्नत जातको बदेल हेमसार धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
2: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 97 49 83 94 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
3: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धुम्रपान त्यागौं, जीवन बचाऊ।
4: धुम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धुम्रपान अरूले गरेको धुम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
3: धुम्रपानबाट बच्ने उपायहरू: धुम्रपान सुरु नै नगर्ने, धुम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धुम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धुम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धुम्रपान मुक्त बनाउने, धुम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
4: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: बा
1: हजुर बुहारी,
0: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरू चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
1: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
2: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।

0: wait just a minute. We will return back.
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Time check. It's 1 p.m.
1: अहिले दिउँसोको एक बजेको छ।

0: Helimbu FM 89.6 MHz.
1: Karikram, Karikram. Talk to Helimbu.

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्कार, अनि हार्दिक स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु लिएर आज पनि तपाईँहरूको माझमा उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ सुफने। यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि यति बेला प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ वरदान गुरूङ, अनि साथमा सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यति बेला यो प्रोग्राम सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक जिल्लाको सौताराबाट प्रसारण भइरहेको कार्यक्रम टक टू हेलम्बु सुन्दै हुनुहुन्छ। यो प्रोग्रामलाई हामीलाई तपाईँहरूले रेडियोको फ्रिक्वेन्सीलाई काठमाडौँ, नुवाकोट, धादिङ र सुवा, मकवानपुर र हामी शाह दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासकै स्थानीय जिल्लाहरूबाट हेलम्बु एफएम सुन्दै आइराख्नु भएको छ र सुनेर पनि साथ दिन सक्नुहुनेछ र सुन्दै आइराख्नु भएको छ। विशेष गरी कार्यक्रम टक टू हेलम्बु तपाईँहरूले हरेक साताको सदिन सुन्दै आइराख्नु भएको छ। हाम्रो यो प्रोग्रामलाई आइतबार बाहेक अन्य दिनहरूमा दिउँसोको 1 बजीबाट 2 बजेसम्म कार्यक्रम टक टू हेलम्बु सुन्न पाउनुहुनेछ र सुन्दै आइराख्नु भएको छ। विशेष गरी कार्यक्रम टक टू हेलम्बुमा हामी तपाईँहरूको रोजाइमा रहेका विभिन्न बसाएका विभिन्न विधाका गीतहरू सुन्दै सुनाउँदै रम्दै रमाउँदै गर्दै आएको थियो, तर हामी आज शनिबारको बसाईमा छौं। हामी कार्यक्रमको 6 दिन आउँछौं र 6 दिन नै हामी छुट्टा छुट्टै कार्यक्रम लिएर कार्यक्रममा जोडिने गर्दछौं र त्यसैको सन्दर्भमा आज हामी शनिबारको बसाईमा छ। शनिबारको बसाईमा तपाईँले रोज्नु भएको गीतहरू बज्ने छैन र तपाईँले आज चाहिँ गीत रोज्न पाउनुहुने छैन। आज फ्रेण्डशिप डे परेको छ, शनिबारको दिनमा हामी साथी बनाउने गर्दछौ। यदि तपाईँहरूलाई साथी बनाउन एकदमै मनपर्छ, साथीको खोजीमा हुनुहुन्छ, नयाँ नयाँ साथीको चाहिँ एकदमै बनाउने मन छ, इच्छा छ भने तपाईँहरूले आजको यो व्यवसायमा तपाईँहरू कार्यक्रममा जोडेर मजाले साथी बनाउन सक्नुहुनेछ। यदि तपाईँले साथी बनाउन मन छ भने मात्र है, यदि तपाईँले साथी बनाउन मन छैन भने चाहिँ सुनेर साथ दिनुहोला, यही अनुरोध गर्न चाहन्छु। साथी बनाउन चाहनुहुने साथीहरूको लागि आज एउटा अवसर पनि हो है। आज हामी साथी बनाउने गर्दछौं, टाढा टाढाको साथी र बनाउन एकदमै मनपर्छ अनि नयाँ नयाँ साथीको खोजीमा हुनुहुन्छ भने तपाईँहरूको लागि आजको यो प्रोग्राम एकदमै उत्कृष्ट बन्नेछ र त्यसैको सन्दर्भमा हामीले तपाईँहरूको लागि विभिन्न माध्यमहरू खुल्ला गरिसकेका छौं। साथी बनाउन चाहनुहुने साथीहरूको लागि यदि तपाईँहरू कार्यक्रममा जोडेर साथी बनाउन चाहनुहुन्छ भने मात्र आज कल गर्नुहोला। यदि तपाईँले डिस्टर्ब हुन्छ, साथी बनाउन मन छैन अनि गाह्रो हुन्छ भने तपाईँहरूले यो व्यवसायमा कल नगर्नुहोला। साथी बनाउन एकदम इच्छा चाहना बोक्नुहुने साथीहरूले मात्र साथी बनाउन होला। असल साथीहरू बन्दै कार्यक्रमको मर्मलाई बुझिदिनुहोस्, हामी यही अनुरोध गर्न चाहन्छु। यदि तपाईँ साथी बनाउन चाहनुहुन्छ भने तपाईँहरूले हाम्रो टेलिफोन नम्बरमा कल गर्नुपर्ने हुन्छ। 98 60 52 55 25 को माध्यम हुँदै कार्यक्रममा जोडिनुपर्ने हुन्छ र यो प्रोग्राम यति बेला तपाईँले रेडियोबाट सुन्दै हुनुहुन्छ भने यदि तपाईँको ठाउँहरूमा राम्रोसँग रेडियो सुनिरहेको छैन अनि सुन्न चाहिँ पाइराख्नु भएको छैन भने तपाईँहरूले सर्च गर्नुहोला, अनलाइनको माध्यमबाट हामीले सुन्न पाउनुहुनेछ। तपाईँहरूले मोबाइलको गुगल क्रोमबाट हेलम्बु एफएम सर्च गर्नुभयो भने त्यहाँबाट पनि हेलम्बु एफएम सुन्न पाउनुहुनेछ अनि हेलम्बु एफएमलाई मजाले तपाईँले सजिलो तरिकाले त्यहाँबाट अनलाइनको माध्यमबाट सुन्न पाउनुहुनेछ। र तपाईँहरू फेसबुक चलाउनुहुन्छ भने अब आजको दिनमा चाहिँ लाइभ छैन र अरू बेला तपाईँहरूले प्रोग्रामहरू सुन्न पाउनुहुनेछ। फेसबुकबाट पनि तपाईँ जोडिँदै गर्नुहोला, हेलम्बु एफएम 89.6 MHz सर्च गर्नुभयो भने अनलाइन फेसबुक पेजबाट पनि तपाईँहरूले हाम्रो अन्य प्रोग्रामहरू सुन्न पाउनुहुनेछ अनि सँगै अनलाइनको माध्यमबाट पनि तपाईँहरूले सुन्नुहोला सजिलो तरिकाले। र यो दिउँसोको समय शनिबारको दिन असारको बेला छ, धेरैजना श्रोता साथीहरू असारे मेलातिर व्यस्तता हुनुहुन्छ, धान रोपाईको कामहरू, कोदो रोपाईका कामहरू लगायतका अन्य विविध कामतिर व्यस्तता हुनुहुन्छ र कतिपय साथीहरू अब विद्यार्थी साथीहरू हुनुहुन्छ होला होइन, अब सरसफाई गरेर आजको दिनलाई व्यतीत गर्ने धेरैजना श्रोत साथीहरूको चाहिँ समय पनि हो र कतिपय श्रोताहरू आज शनिबारको दिनको मौका पारेर मेलापातिर जानुभयो होला होइन। असारको झमझम एकदमै मेला चरित्र
भइरहेको छ। हल्का हल्का चाहिँ पानी परेको हुनाले यति बेला धान रोपाईको काम एकदमै व्यापक रूपमा बढ़िरहेको छ, काम अगाडि बढ़िरहेको छ। सो जे जस्तो अवस्थामा रहनु भए तापनि तपाईँहरू स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला, समय सन्दर्भ अनुसार कार्यक्रममा जोडिनुहोला हामी यही अनुरोध र आग्रह गर्न चाहन्छु। शनिबारको बसाई हामी एकदमै मिठो कुराकानी गर्दै साथी बनाउनेछौ। साथी बनाउनका लागि 98 60 52 55 25 कल गर्दै कार्यक्रममा जोडिँदै गर्नुहोला। हामी कार्यक्रमको शुरूआतमा एकदमै निकै नै मिठो गीत राख्छौं। गीतपछि तपाईँहरूको माझमा हामी आउनेछौ। अहिलेको लागि भने यो मिठो गीत सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै निकै नै मिठो अनि रमाइलो गीत हामीले तपाईँहरूको माझमा राखिसकेका छौं। सो गीत पछि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बो एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बो सुन्दै हुनुहुन्छ। विशेष गरी कार्यक्रम टक टू हेलम्बोको आज हामी शनिबारी बसाईमा छौं। शनिबारको बसाईमा तपाईँहरूले आज साथी बनाउनु पर्ने हुन्छ, साथी बनाउन सक्नुहुनेछ। यदि तपाईँहरू साथीको खोजीमा हुनुहुन्छ, नयाँ नयाँ साथी बनाउन चाहनुहुन्छ भने तपाईँहरूले हाम्रो यो कार्यक्रममा चाहिँ तपाईँहरू जोडिन सक्नुहुनेछ। अनि विशेष गरी आज तपाईँहरूले कल गरेर चाहिँ कार्यक्रममा जोडिनु पर्ने हुन्छ। यो दिउँसोको समयमा कल गर्न चाहनुहुन्छ भने तपाईँहरूको लागि हामीले नम्बर खुल्ला गरिएको छ 98 60 52 55 25 को माध्यम हुँदै तपाईँहरूले कल गरेर कार्यक्रममा चाहिँ कल गरेर जोडिन सक्नुहुनेछ अनि साथी बनाउनका लागि तपाईँहरू जोडिन सक्नुहुनेछ। त्यसको लागि नम्बर खुल्ला गरिसकिएको छ हामीले 98 60 52 55 25 माध्यम हुँदै कार्यक्रममा कल गर्दै जोडिँदै गर्नुहोला भन्न चाहन्छु। हामीले तपाईँहरूको लागि नम्बर खुल्ला गरिसकिएको छ। तपाईँले जहाँबाट सुन्दै हुनुहुन्छ र सुनेर साथ दिँदै हुनुहुन्छ, कल गर्दै साथी बनाउन सक्नुहुनेछ। यदि तपाईँहरूलाई साथी बनाउन मन छैन भने चाहिँ आजको यो बसाईमा कल नगर्नुहोला है, अरू बसाईमा कल गर्दै जोडिन पाउनुहुनेछ। त्यति बेला भने आजको लागि पहिलो भित्र लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर शुभ नाम एकचोटि दोहोऱ्याइदिनुहोस् न। हजुर साथी हुनुहुन्थ्यो, उहाँको हामीले आवाज बुझ्न सकिएन, सो फेरि पनि कल लगाउँदै आउनुहोला साथीहरू है। अलिकति नेटवर्कको समस्याले गर्दाखेरि चाहिँ तपाईँहरूलाई अलिकति समस्या भएको हुनसक्छ। 98 60 52 55 25 नम्बरमा कल गर्दै जोडिनुहोला भन्न चाहन्छु। अलिकति नेटवर्क छैन भने नेटवर्क हुने ठाउँबाट चाहिँ कल गर्नुहोला भन्न चाहे है। र यति बेला अर्को साथी हुनुहुन्छ, हजुर नमस्ते। नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर काटिङबाट विजय सापकोटा भन्नुभयो। हजुर अनि विजयजी, यो समयमा के गर्दै हुनुहुन्छ नि तपाईँ? हजुर हजुर, अनि आजको दिन कस्तो हुँदैछ? शनिबारको दिन हजुर सरसफाई गरेर काम सकाइसक्नु भयो तपाईँले। ल अनि आज कस्तो खालको साथी बनाउन चाहनुहुन्छ विजयजी? हजुर तपाईँको मोबाइलमा केही समस्या होला अनि बुझ्नु होला नि है त। हजुर असल साथी बनाउन चाहनुहुन्छ? हजुर हजुर, ए जीवन साथीको पनि खोजीमा हुनुहुन्छ है? ए ल हुन्छ, साथीको लागि के माध्यम छोड्न चाहनुहुन्छ तपाईँ? हजुर भन्न सक्नुहुनेछ। 97 42 30 76 है। ओके हुन्छ, कार्यक्रममा कल गर्नुभयो धेरै धेरै धन्यवाद छ। प्रोग्राम सुन्दै गर्नुहोला आजको लागि भने हामी छुट्टिन्छौँ है त। ओके बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो विजयजी हुनुहुन्थ्यो, सो उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। एकदम असल साथीको खोजीमा छु भन्नुभएको छ। यदि तपाईँहरू विजयजीसँग साथी बनाउन चाहनुहुन्छ भने उहाँको नम्बर नोट गर्न सक्नुहुनेछ 97 42 92 30 76 97 42 92 30 76 को माध्यमदेखि साथी बनाउनु होला भन्न चाहन्छु। र यसै गरी तपाईँहरू पनि कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने 98 60 52 55 25 को माध्यमदै कल गर्दै जोडिँदै गर्नुहोला भन्न चाहन्छु। र यति बेला कोही साथी हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर काभ्रेबाट तिर्सन माझी भन्नुभयो।
1: हजुर, अनि तिर्सनाजी यो समयमा के गर्दै हुनुहुन्छ तपाईँ? हजुर, चर्को घाम छ, बसिराख्नु भएको छ, अनि सन्चै हुनुहुन्छ होला नि? हजुर, म पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि आज शनिबारको दिन, बाँकी दिन कसरी बिताउँदै हुनुहुन्छ? ओके, ल, अनि आज कार्यक्रममा कल गर्नु भएको छ, कस्तो खालको साथी बनाउन चाहनुहुन्छ तपाईँ? हजुर हजुर, हजुर हजुर, ओके, ल, अनि साथीको लागि के माध्यम छोड्न चाहनुहुन्छ नि? हजुर, भन्न सक्नुहुनेछ? 97 42 90 40 41 भन्नुभयो, 41 33 है? ओके, हुन्छ, कार्यक्रममा कल गर्नुभयो, धेरै धेरै धन्यवाद छ। प्रोग्राम सुन्दै गर्नुहोला आजको लागि भने हामी छुट्टिन्छौँ है त। ओके, बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो है, तिर्सुना माझीजी हुनुहुन्थ्यो, सो उहाँलाई धन्यवाद व्यक्त गर्दछु। र उहाँले पनि नम्बर छोड्नु भएको छ, असल साथीहरू चाहिँ आइदिनु होला है, कुराहरू यताउति नगर्ने, स्पष्ट तरिकाले कुराकानी गर्ने, साथीको भाव नबुझ्ने साथीहरू आउनु होला भन्नुभएको छ। यदि तपाईँ तिर्सुनाजीसँग साथी बनाउन चाहनुहुन्छ भने उहाँले कन्ट्याक्ट नम्बर छोड्नु भएको छ, 97 42 92 41 33, 97 42 92 41 33 को माध्यम हुँदै साथी बनाउनु होला भन्न चाहन्छु। र यसै गरी तपाईँहरू कल गर्न चाहनुहुन्छ भने 98 60 52 55 25 को माध्यम हुँदै कार्यक्रममा जोडिँदै गर्नुहोला भन्न चाहन्छु। र यति बेला कोही साथी हुनुहुन्छ? हजुर, नमस्कार। नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, मनोज ढकाल कुन ठाउँदेखि हुनुहुन्छ? हजुर, फटकशिलाबाट है? हजुर, अनि मनोजी यति बेलाको समयमा के गर्दै हुनुहुन्छ तपाईँ? हजुर हजुर, काम गर्दै हुनुहुन्छ। तपाईँको ठाउँतिर कतिको गर्मी छ आज? हजुर, गर्मी धेरै नै छ है? हजुर, अनि आज भोलि असार कतिको लागिरहेछ तपाईँको गाउँ ठाउँतिर?
2: असार लागिरहेको त सबैजना कामधाममा हुनुहुन्छ, तर म चाहिँ यहाँ बस्तीमा काठमाडौँतिर बस्छु। घर आएको मेरो मौका पाएर तपाईँको रेडियो सुन्दै फोन गर्न प्रयास गरेको, लागिहाल्यो, खुसी लागिरहेको।
1: ए हजुर हजुर, ल, हजुर, असार मजाले लागिरहेको छ। हजुर, ल, ठिकै छ। अनि आज कार्यक्रममा जोडिनु भएको छ, कस्तो खालको साथी बनाउन चाहनुहुन्छ कार्यक्रमको बीचबाट? झनै राम्रो हुने थियो भन्ने अपेक्षा राख्नु भएको छ है? हजुर, ल, अनि साथीहरूको लागि के माध्यम छोड्न चाहनुहुन्छ तपाईँ? हजुर,
2: काम कारवाहीहरूलाई अगाडि बढाउनु होला, जो जुन काममा आबद्ध हुनुहुन्छ भन्दै एउटा कुनै गीत सर्वाच गर्न पाए, गीत पनि सुन्न पाए हुन्थ्यो भन्ने चाहना छ।
1: ए हजुर, अब आजको बसाइमा चाहिँ अलिकति गीत रोज्न पाउनुहुने छैन, तर भनेर राख्नु होला, हामी कुनै समय मिलेमा राखौला नि है।
2: अब पर्ने गीत चाहिँ म मनोज ढकाल भनेर तपाईँको लागि।
1: हजुर हजुर, हुन्छ, भन्दै छुट्टिन्छौँ है। ओके, ल, साथी हुनुहुन्थ्यो मनोजी हुनुहुन्थ्यो, सो उहाँलाई धेरै धेरै धन्यवाद छ। र तपाईँहरू आउन सक्नुहुनेछ, विशेष गरी आज हामी शनिबारको बसाइमा छौँ, शनिबारको बसाइमा हामी साथी बनाउने गर्दछौँ। यदि तपाईँहरू साथी बनाउन चाहनुहुन्छ भने हाम्रो यो कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला लाइनमा कोही साथी हुनुहुन्छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर, नमस्ते। हजुर साथी हुनुहुन्थ्यो, यति बेला अर्को साथी हुनुहुन्छ। हजुर नमस्कार। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? पाखरबाट शुभ नाम एकचोटि। समीर तामाङ भन्नुभयो। हजुर अनि समीरजी के गर्दै हुनुहुन्छ यति बेला? बसिराख्नु भएको छ। अनि सन्चै हुनुहुन्छ? अनि के छ नि तपाईँको खबर? हजुर हाम्रो पनि एकदमै ठिकै छ, राम्रो छ, रमाइलो छ। अनि रेडियो सुन्नु भएको छ र? ए ल, अनि कतिमा पढ्नुहुन्छ नि तपाईँ? सातमा पढ्नुहुन्छ। अनि कल तपाईँले नै लाउनु भएको हो नि है? ए ल, अनि तपाईँले पनि साथी बनाउन मन लाग्यो र? ए ल ठिकै छ। अनि कस्तो खालको साथी बनाउन चाहनुहुन्छ नि तपाईँ? हजुर हजुर। ए हजुर ए ल ठिकै छ। अनि साथी बनाउन चाहना राख्नु भएको छ, अनि साथी बनाउनका लागि के माध्यम छोड्न चाहनुहुन्छ तपाईँ? हजुर भन्न सक्नुहुनेछ। 97 62 57 11 48 है? हजुर ल हुन्छ, कार्यक्रममा कल गर्नुभयो, धेरै धेरै धन्यवाद छ। प्रोग्राम सुन्दै गर्नुहोस् आजको लागि भने हामी छुट्टिन्छौँ है। ओके बाई बाई। साथी हुनुहुन्थ्यो समीर तामाङ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, सो उहाँलाई पनि धन्यवाद व्यक्त गर्दछु। सो उहाँ पनि साथी बनाउन चाहना व्यक्त गर्नु भएको छ। यदि तपाईँहरू समीरजीसँग साथी बनाउन चाहनुहुन्छ भने 97 62 57 11 48 माध्यमदेखि साथी बनाउनुहोला। 97 62 57 11 48 र कल गर्नुहुँदाखेरि अलिकति नेटवर्क हुने ठाउँबाट कल गर्नुभयो भने त्यो एकदमै बेटर हुनेछ। यति बेला कोही साथी हुनुहुन्छ? हजुर नमस्कार।
3: हजुर नमस्कार, गुड आफ्टरनुन, म धरानबाट मिडिया प्रेम शेख प्रसाद श्रेष्ठ बोल्दैछु। अघि पनि लागेको थियो, काटिएछ अलिकति लाग्यो।
1: ए हजुर हजुर, तपाईँको नेटको समस्या हुन सक्ला है, अलिकति आवाजमा समस्या आएको खण्डमा कल कटिने हुँदो रहेछ शेखरजी है।
3: होइन मेरो त नेटको वर्ल्ड लिङ्कै लिएको छ, तर यहाँ
1: ए हजुर हजुर, पानी परिरहेको छ भने नेटमा अलिकति समस्या हुन्छ। अनि सन्चै हुनुहुन्छ तपाईँ?
3: मलाई ठिकै छ हजुर, अब कति बेला कार्यक्रम आउँछ, धेरै साथी भए उनीहरूले पनि कुरा गरे, गरिमा बहिनीले पनि मेरो नम्बर छोडिदिनु है भन्दै हुनुहुन्थ्यो, अब हुने हो नहुने हो थाहा छैन, म चाहिँ मेरो नम्बर म छोडिहाल्छु, फेरि लाइन काटिने डर पनि हुन्छ।
1: एकदम
3: नम्बर छ, नमस्तेको छ 98 420 63 902, 98 420 63 902, र एनसेलको नम्बर छ 98 19 34 84 76, 98 19 34 84 76। म साथीभाइ जसले गरे पनि हुन्छ, उहाँले मलाई मिस कल अथवा आफ्नो नाम पुरा मेसेज पठाउँदा पनि म आफै कल गर्छु, मेरो अनलिमिटेड भोइस प्याक छ। साथीभाइ दिदी बहिनी को को हुनुहुन्छ, कसैलाई पनि म दुःख दिन चाहन्छु, म आफैले नै म मरिमेट छु, म मरिमेट नै साथी भन्न चाहन्छु, म सात मिडिया प्रेमी। अनि गरिमा बहिनीको नम्बर छोड्न मिल्छ कि मिल्दैन? हजुर
1: हजुर, त्यस्तो चाहिँ मिल्दैन, हामी आफ्नो व्यक्तिगत मात्र मिल्छ है।
3: मैले उहाँलाई भने, म त उहाँ सोध्छु, सोधेर मात्रै हुन्छ कि हुँदैन, तर मलाई हुन्छ जस्तो चाहिँ लाग्दैन। अहिले सायद उहाँले सुनिराख्नु भएको छ छैन मलाई थाहा छैन। मिडिया प्रेमी भनेपछि एकदम भुतुक्क हुने, म हेलम्बू एफएममा कहिले आउँछ, आज आउँछन् भनेर धेरैजनाले मैले 10-12 जनाले सोधे, अब कोही रोपाईमा व्यस्त छन्, कोही कतातिर, यस्तै यस्तै भन्छु, तर नम्बर त यो टिपी राखेको थियो। अर्को नम्बर पनि 98 62 44 पनि एकजनाले दिनुभएको थियो, अनि अगाडिदेखि ट्युनिङ गरेर सुन्दाखेरि साथीकै लाइन आएछ, खुसी लाग्यो। हजुरलाई धेरै धेरै धन्यवाद भन्नुहुन्छु, आभार व्यक्त गर्न चाहन्छु। हजुर
1: हुन्छ, कार्यक्रममा जोडिनु भयो, धेरै धेरै धन्यवाद छ। प्रोग्राम सुन्दै गर्नुहोस् आजको लागि भने हामी छुट्टिन्छौँ है त।
3: ए
1: हजुर हजुर ल ठिकै छ धेरै धेरै धन्यवाद है हुन्छ साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएको थियो शेखर प्रसाद श्रेष्ठ हुनुहुन्थ्यो कोइराला हुनुहुन्थ्यो है र सो उहाँलाई धन्यवाद छ धरानदेखि सम्झिनु भएको छ यदि तपाईँहरू शेखरजीसँग साथी बनाउन चाहनुहुन्छ भने उहाँले नम्बर छोड्नु भएको छ 9842609021 रहेको छ तपाईँहरूको लागि 9842609021 को माध्यमहरू साथी बनाउनुहोला यति बेला अर्को साथी हुनुहुन्छ हजुर नमस्ते हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ काभ्रेबाट मायाजी हुनुहुन्छ हजुर अनि मायाजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा हजुर प्रोग्राम सुन्दै कल ट्राई गर्दै हुनुहुन्थ्यो कल लागिएको छ अनि सन्चै हुनुहुन्छ नि हजुर मलाई पनि एकदमै ठिकै छ सन्चै आरामै छु भन्नुपर्छ अनि आज शनिबारको दिन बाँकी दिन कसरी बिताउँदै हुनुहुन्छ हजुर सरसफाई गरेर आजको दिनलाई बिताउनुहुन्छ है ओके ल अनि

0: चाहिँ कहाँ कहाँ फेसबुक अनलाइनतिर चाहिँ हालेर मान्छे साथी अरू मान्छेहरूले पनि कति धेरै कल आएको थियो, तर त्यो मान्छे चाहिँ के अरे कसले दिनुभयो तपाईँलाई नम्बर भनेर भन्दाखेरि चाहिँ भन्नुहुन्छ कि आकाश कुनले दिनुभएको भनेर, उहाँले चाहिँ किन यसो गर्नुभएको हो त्यो चाहिँ थाहा भएन। साथीहरू चाहिँ एकदमै असल भएर अनि साथीको भएर पुगेर आउनु होला भन्न चाहन्छु, अनि एकदमै असल भन्दा असल साथीहरू आउनु होला भन्न चाहन्छु। अनि यस्तो चाहिँ नगरिदिनु होला कि नम्बरहरू बाँड्ने अनि अरूलाई के पाइ के बोल्ने, अनि त्यस्तो साथीहरू चाहिँ मलाई एकदमै पटक्कै मन पर्दैन भनौँ। अनि मलाई चाहिँ केटा साथीहरू भन्दा केटी साथीहरू आउनु होला भन्न चाहन्छु।
1: हजुर हजुर, ल पक्कै पनि प्रोग्राम सुनिराख्नु भएको छ धेरैजना साथीहरूले, पक्कै पनि तपाईँको कुरा बुझ्नु हुनेछ। अनि साथीको लागि के माध्यम छोड्न चाहनुहुन्छ नि? हजुर भन्न सक्नुहुनेछ। सन्तानब्बे एकसठी एघार अठार सतासी है। ओके ल हुन्छ, कार्यक्रममा कल गर्नुभयो धेरै धेरै धन्यवाद छ। प्रोग्राम सुन्दै गर्नुहोस् आजको लागि भने हामी छुट्टिन्छौँ है त। ओके बाई बाई। साथी हुनुहुन्थ्यो माया घिसिङ हुनुहुन्थ्यो, यता काभ्रेबाट हुनुहुन्थ्यो। सो उहाँले पनि यो व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ र उहाँले सकेसम्म लेडिज साथीहरू मात्र आउनुहोला भन्नुभएको छ र साथीहरूलाई गुनासो पनि गर्नुभएको छ कि योभन्दा अगाडि उहाँले नम्बर छोड्नु भएको थियो र सो नम्बरलाई साथीहरूले दुरूपयोग गर्यो भन्ने कुराहरू चाहिँ हामीले सुन्नमा आएको छ। त्यस्तो कार्य चाहिँ नगर्नुहोला साथीहरू है, तपाईँहरूलाई साइबर क्राइम लाग्न सक्छ। यदि तपाईँले साथी बनाउन मन छ भने मात्र साथीहरूको नम्बर नोट गर्नुहोला। यदि तपाईँले साथी बनाउन मन छैन, तपाईँले बोल्न मन छ छैन भने साथीहरूको नम्बर नोट नगर्नुहोला। यदि तपाईँ व्यक्तिगत आफू चाहिँ साथी बनाउन चाहनुहुन्छ, कुराकानी चाहन गर्न चाहनुहुन्छ भने मात्र कल गर्नुहोला साथीहरूलाई, नत्र डिस्टर्ब गर्ने कार्य नगर्नुहोला। तपाईँहरू अपराधको भागीदार हुन सक्छ, सो कारणले गर्दा सबै कुराहरू चाहिँ बुझिदिनुहोला। हामी यो अनुरोध गर्न चाहन्छौँ र हामीले के बोल्नुपर्छ के बोल्नु हुँदैन भन्ने कुराहरू पनि हाम्रो मनमा चाहिँ रहनु पर्दछ है। अब मानवताको हिसाबले यो कुराहरूलाई पनि मान्छेमा हुनुपर्ने एउटा सकारात्मक गुणको पक्षमा पर्छ। र यदि तपाईँ माया घिसिङजीसँग केटी साथीहरू चाहिँ अब साथीहरू बनाउन चाहनुहुन्छ भने उहाँले आफ्नो नम्बर छोड्नु भएको छ सन्तानब्बे एकसठी एघार अठार सतासी, सन्तानब्बे एकसठी एघार अठार सतासीको माध्यम हुँदै साथी बनाउनुहोला। र अहिलेको लागि भने हामी गीत राख्ने बेला भइसकेको छ, छोटो मिठो रमाइलो गीत राख्छौं, गीतपछि बाँकी कल लिनका लागि आउनेछौं। तपाईँ भने हेलम्बा एफएम सुन्दै गर्नुहोस्।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौं। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। आउन सक्नुहुनेछ, पालो तपाईँहरूको नै हो। शनिबारको बसाईमा छौं आज हामी। शनिबारको बसाईमा साथी बनाउने गर्दछौ हामी, है, साथी बनाउने अनि तपाईँहरूसँग मिठो कुराकानी गर्ने गर्छौ। र यो दिउँसोको समय छ, सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बो सुन्दै हुनुहुन्छ है। र तपाईँ कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने 98 60 55 25 को माध्यमदेखि कार्यक्रममा कल गर्दै जोडिनु होला भन्न चाहन्छु। र यति बेला कोही साथी हुनुहुन्छ लाइनमा, म उहाँलाई स्वागत गर्न चाहे। हजुर नमस्कार। हजुर नमस्ते। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर पाँचखल अनैकोटबाट लक्ष्मी तामाङ भन्नुभयो। हजुर अनि लक्ष्मी जी के गर्दै हुनुहुन्छ? हजुर बसी बसाई गर्दै हुनुहुन्छ, सन्चै हुनुहुन्छ नि? हजुर मलाई पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ है। अनि के छ आज शनिबारको दिन, कस्तो हुँदैछ आजको दिन? हजुर बसी बसाई नै हो है। ओके ल, अनि आज कार्यक्रममा जोडिनु भएको छ, कस्तो खालको साथी बनाउन चाहनुहुन्छ नि तपाईँ? हजुर जस्तो भए पनि हुन्छ है। ओके अनि साथी बनाउनका लागि के माध्यम छोड्न चाहनुहुन्छ तपाईँ? हजुर भन्न सक्नुहुनेछ? 97 13 41 20 53 है। ओके ल हुन्छ, कार्यक्रममा कल गर्नुभयो धन्यवाद छ। प्रोग्राम सुन्दै गर्नुहोस् आजको लागि पनि हामी छुट्टिन्छौँ है। ओके साथी हुनुहुन्थ्यो लक्ष्मी तामाङ हुनुहुन्थ्यो है, हामीलाई फोन गर्नुभएको थियो यता काभ्री अनैकोटबाट हुनुहुन्थ्यो। सो उहाँले यो बसाईमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। साथीहरू आउनुहोला, जुनसुकै खालका साथीहरू पनि चाहिँ बनाउन चाहन्छु भन्नुभएको छ। यदि तपाईँ काभ्री अनैकोटको मित्र लक्ष्मी तामाङजीसँग साथी बनाउन चाहनुहुन्छ भने उहाँले आफ्नो नम्बर छोड्नु भएको छ। सो नम्बर हुँदै तपाईँहरू साथी बनाउनुहोला। नम्बर रहेको छ 97 13 41 20 53 को माध्यम हुँदै साथी बनाउनुहोला भन्न चाहन्छु। र फेरि पनि तपाईँहरू कल गर्न चाहनुहुन्छ भने हाम्रो टेलिफोन 98 60 55 25 कल गर्दै आउँदै गर्नुहोला है, हामी तपाईँहरूको फोन कल लिँदैछौ। र यसैको क्रममा अर्को साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? काभ्रेबाट शुभ नाम एकचोटि। निरोज भन्नुभयो हजुर, निरोज के होला? पहरी भन्नुभयो हजुर। अनि निरोजी यो समयमा के गर्दै हुनुहुन्छ? हजुर बसिराख्नु भएको छ, अनि सन्चै हुनुहुन्छ नि? हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि सुनाइदिनुहोस् न आजको बाँकी दिन कसरी बिताउँदै हुनुहुन्छ? हजुर बसी बसाईमा नै आजको दिन बितिरहेको छ है। ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, कस्तो खालको साथी बनाउन चाहनुहुन्छ? हजुर असल साथी बनाउन चाहनुहुन्छ। हजुर हुन्छ, अनि साथीको लागि के माध्यम छोड्न चाहनुहुन्छ नि? हजुर भन्न सक्नुहुनेछ? 97 0 27 8 9 9 5 4 है। ओके हुन्छ, कार्यक्रममा कल गर्नुभयो धेरै धेरै धन्यवाद छ, प्रोग्राम सुन्दै गर्नुहोला। आजको लागि भने हामी छुट्टिन्छौँ नि है त। ओके साथी हुनुहुन्थ्यो निरोज पहरी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो यता काभ्रेबाट हुनुहुन्थ्यो है। सो उहाँले पनि एकदमै असल साथी चाहिँ

हजुर, एकदमै निकै नै मिठो गीत हामीले राखिसकेका छौँ र सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र आउन सक्नुहुनेछ। पालो तपाईँहरूको नै हो। कार्यक्रममा कल गर्दै तपाईँहरूले पनि एकदमै मिठो कुराकानी गर्दै साथी बनाउनका लागि आफ्नो माध्यमहरू छोड्न सक्नुहुनेछ। 98 60 52

55 माध्यम हुँदै तपाईँहरू कार्यक्रममा जोडिन पाउनुहुनेछ र यति बेला लाइनमा हुनुहुन्छ कोही साथी हुनुहुन्छ म उहाँलाई स्वागत गर्न चाहन्छु हजुर नमस्ते नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर काभ्रे पलाञ्चोकबाट कृष्ण के होला हजुर कृष्ण तामाङ है हजुर अनि कृष्णजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा हजुर बसिराख्नु भएको छ सन्चै हुनुहुन्छ नि हजुर मलाई पनि एकदमै ठिकै छ सन्चै आरामै छु भन्नुपर्छ अनि मौसम के छ तपाईँ हुने ठाउँतिर आज हजुर पानी पर्ला जस्तो चाहिँ मौसम रहेको छ है हजुर ल अनि आज कार्यक्रममा कल गर्नु भएको छ कस्तो साथी बनाउन चाहनुहुन्छ तपाईँ हजुर असल साथी बनाउन चाहनुहुन्छ है हजुर अनि साथीको लागि के माध्यम छोड्न चाहनुहुन्छ नि हजुर हजुर भन्न सक्नुहुनेछ 98 43 72 37 26 है हजुर हजुर कल पनि लाग्छ मिस कल चाहिँ नगर्नु होला भन्न चाहनुहुन्छ ओके हुन्छ कार्यक्रममा कल गर्नुभयो धन्यवाद छ प्रोग्राम सुन्दै गर्नुहोस् आजको लागि भने हामी छुट्टिन्छौँ नि है ओके बाई बाई साथी हुनुहुन्थ्यो कृष्ण तामाङ हुनुहुन्थ्यो यता काभ्रेबाट र उहाँले पनि यो व्यवसायमा फोन गर्नुहुँदै उहाँको वाट्सएप नम्बर र कलमा पनि नम्बर छोड्नु भएको छ यदि तपाईँ कृष्णजीसँग साथी बनाउन चाहनुहुन्छ भने 98 43 72 37 26 को माध्यम हुँदै साथी बनाउनुहोला उहाँले सोही नम्बरमा चाहिँ अब वाट्सएप पनि खुलाउनु भएको छ त्यहाँबाट पनि तपाईँले जोडिन पाउनुहुनेछ भन्नुभएको छ अनि साथी बनाउनुहोला है त

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे अब चाहिँ के हुने हो?
6: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
5: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: खै जन्म दर्ता दिनुहोस् त।
10: जन्म दर्ता गरेको छैन नि म्याडम।
9: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
10: हो र, मलाई त थाहा नै थिएन म्याडम।
9: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
10: पहिला कसैले भनेनन्?
11: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
12: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
13: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
12: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
14: तपाईँ अहिले हेलम्बु FM 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: Time check. It's 4 p.m.
1: अहिले अपराह्नको 4 बजेको छ।

0: काज गरे भने नि माटोसम्म छोड्दैन भन्दै
1: दामी बरु दामी
0: केटन
2: हामीलाई पनि चाहिएको यस्तै केटा हो भने जस्तो पाइयो बिहे पक्का भयो
1: या या या तेरो बिहे पक्का भयो जानु पर्छ जनता तेरो साली मन पर्यो मलाई फुकौ कि क्या हो मन्त्र
3: मन्त्र फुके झारी दिउला दिउसै रात पाइदिउला हिम्मत भए आँट

0: இளம்பு பிரேக் டைம்.
1: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक
2: यहाँ उन्नत जातको बदेल हेमसार धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
2: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 97 49 83 39 94 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
3: बा
4: हजुर बुहारी,
3: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु।

चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोपाइटर नारायण घले। मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।

0: Time check. It's 5 p.m.
1: अहिले साँझको 5 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: ஓஹோ, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
6: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
8: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: नमस्ते डाक्टर साहब।
12: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
11: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
12: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
11: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
12: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बाल बालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बाल बालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बाल बालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
11: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
12: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक

0: forget to like and subscribe.
1: Wait just a minute. We will return back. Return back.
2: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है।
3: लो किन नि, के भयो सन्चो भएन?
2: होइन, यतिकै जानै मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ट्रे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
3: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति टाइमले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
5: हस् म्याडम।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
8: हो र, होइन होला त्यस्तो त।
9: सोहिता तिमीहरूको के खास खुस कुरा हुँदैछ, के भयो भन त?
8: के भएन मिस,
9: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
10: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार ज्ञापन बोर्ड।
11: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
12: होइन के भन्नु भएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
11: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
13: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
14: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
15: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
11: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
16: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
17: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
18: तपाईं अहिले हेलम्बु FM 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: Elumbu FM 89.6 MHz.
1: Nani and Babu.

0: Elumbu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हिलम्ब एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको समाचारमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हिलम्बु खबरका मुख्य शीर्षकहरूबाट। बाढ़ीले क्षति गरेका संरचना मर्मतपछि रसुवागढ़ी जलविद्युत आयोजना पुनः सञ्चालनमा आयो। सरकारको 100 दिनका उपलब्धि। सार्वजनिक मन्त्रालयको संख्या घटाउँदा 20 अर्ब रूपैयाँ बचत। प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त 4 विधेयक राष्ट्रिय सभाबाट स्वीकृत। कांग्रेसको ह्विप पछि बागमती प्रदेशको बजेट बहुमतले पारित। काठमाडौँको विभिन्न सुकुम्बासी बस्तीबाट विस्थापित भएका 465 परिवारलाई राहत रकम प्रदान। भेनेजुएलामा भूकम्पमा अवडिएको मृतकको संख्या 2645 पुग्यो। र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेलहरू शुरू हुँदै। लम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचो गढ़ी नगरपालिका वडा नम्बर 5 वन्यजन्तु तथा जैविक विविधताको संरक्षणसँगै जलस्रोत पुनर्भरण गर्ने उद्देश्यका साथ वन्यजन्तु मैत्री जल पुनर्भरण पोखरी निर्माण गरिएको छ। यस पोखरीले वन क्षेत्रमा बसोबास गर्ने वन्यजन्तु तथा चराचुरुङ्गीहरूलाई वर्षभरि सहज रूपमा पानी उपलब्ध गराउने अपेक्षा गरिएको छ। यसैका साथै वर्षा को पानी संकलन गरी जमीन मुनिको जलस्रोत पुनर्भरण समेत यसले महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। स्थानीय समुदाय वन उपभोक्ता समूह तथा सम्बन्धित निकायको सहकार्यमा निर्माण गरिएको यस पोखरीले पानीको अभावका कारण वन्यजन्तु तथा मानवीय हुन सकिने द्वन्द्व न्यूनीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। जलवायु परिवर्तनका कारण बढ़दो पानी अभावलाई मध्यनजर गर्दै यस्ता संरचनाले वातावरण संरक्षण जलस्रोत व्यवस्थापन तथा पारिस्थितिक प्रणालीको सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने सरकारवालाहरूले बताएका छन्। यस्ता प्रकारका पोखरीहरू चौतारा साँगाचोगढी नगरपालिका 11 लगायतका विभिन्न जिल्लाका विभिन्न स्थानमा पनि निर्माण गरिएको छ। स्थानीयवासीले यस्ता संरक्षणमुखी पूर्वधारको विस्तारले वन्यजन्तु संरक्षणसँगै प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। गएको असार 24 गते लेन्दी खोलामा आएको बाढ़ीले क्षतिग्रस्त बनेको रसुवागढ़ी जलविद्युत आयोजनाको 74 मेगावट विद्युत पुनः राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको छ। 111 मेगावट क्षमताको आयोजनामा मर्मतपछि 74 मेगावट उत्पादन पुनः शुरू गरिएको छ। आयोजनाको अनुसार राष्ट्रिय विद्युत प्रणालीको माग अनुसार अहिले 74 मेगावट विद्युत मात्र उत्पादन गरिएको हो। नेपाल चीनमा सीमानामा रहेको भोटेकोशी नदीको जलस्रोत उपयोग गरी निर्माण गरिएको यो आयोजना नेपालका महत्वपूर्ण जलविद्युत आयोजनाका मध्ये एक हो र गएको वर्ष बाढ़ीले आयोजनाको ठूलो प्राकृतिक विपत्तिको सामना गर्नु परे पनि छिटो छोटो समय अवधिमा नै पुनः सञ्चालनको अवस्थामा पुगेको रसुवागढ़ी जलविद्युत कम्पनीका कार्यकारी निर्देशक सत्यराम जखाले जानकारी दिनुभएको छ। उहाँको अनुसार बाढ़ीका कारण सुरुङभित्र पसेको भेलले बिगारेका विद्युत गृहका उपकरणहरू मर्मत बालुवा थिग्राउने, त्यसै गरी पोखरीको सरसफाई तथा अवरोध हटाउने, हाइड्रोमेकानिकलका सम्पूर्ण महत्वपूर्ण सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको छ र योसँगै आयोजनाले प्रयोग गर्ने पुल संरक्षणका लागि तटबन्ड निर्माण र जलवायुयुक्त ठाउँहरूमा आवश्यक संरक्षणका कार्य समेत सम्पन्न गरिएको जानकारी गराएका छन्। लम्बु खबरमा राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो 100 दिने कार्य अवधिको प्रमुख मुख्य उपलब्धि आज सार्वजनिक गरिएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलन मार्फत ती उपलब्धिहरू सार्वजनिक गर्नुभएको हो। मन्त्री पोखरेलले सार्वजनिक गरिएको पहिलो बुदामा संघीय मन्त्रालयको संख्या कटौतीको विषय समावेश गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चुनावी वाचपत्र उल्लेख भए बमोजिम मन्त्रालयको संख्या घटाएर 18 कायम गरिएको प्रवक्ता पोखरेलले बताउनु भएको हो। उहाँले मन्त्रालयको संख्या घटाएसँगै वार्षिक करिब 20 अर्ब रूपियाँ राज्य कोषमा बचत हुने अनुमान गरिएको पनि बताएको छ। यसै गरी अन्य संरचनाहरू खारेजी र समायोजन आदिबाट खर्च कटौती गरी कार्यक्षमता बढ़ाउने जनाउँदै राजनीतिक दल र निकट ट्रेड युनियन विद्यार्थी संगठन खारेजी लगायतका सुधारात्मक कार्यबाट सकारात्मक सन्देश गएको पनि बताउनु भएको छ।
राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विभिन्न चारवटा विधेयकहरू स्वीकृत गरिएको छ। आज बसेको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून मन्त्री सविता गौतमले प्रस्तुत गरिएको प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। यसै गरी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गरिएको प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सहकारी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत भएको छ। यसै गरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभा सन्देश सहित प्राप्त स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत भएको छ। राष्ट्रिय सभाको अर्को बैठक असार 22 गतेका लागि बोलाएको छ। बागमती सरकारले प्रदेश सरकारको बजेट प्रदेशबाट बहुमतले पारित भएको छ। आज बसेको प्रदेशसभाको बैठकले आगामी आर्थिक वर्ष 2083-84 बजेट पारित गरिएको हो। आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले संसदमा पेश गरिएको प्रदेश सरकारको प्रदेश आर्थिक विधेयक 2083 प्रस्तावलाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको उपसभामुख अप्सरा चापा गाईले घोषणा गर्नुभएको हो। मन्त्री तामाङले पेश गरिएका प्रस्तावलाई चापा गाईले निर्णयार्थ पेश गरिएको थियो। प्रस्तावलाई ध्वनि मतका आधारमा बहुमतले पारित गरिएको छ। बजेटको विषयलाई लिएर काँग्रेसभित्रै विवाद देखिएपछि सरकारको नेतृत्वमा रहेका दल नेपाली काँग्रेसले बजेट पारित गर्न पार्टीका सांसदहरूलाई व्हिप जारी गरिएको थियो। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 66.93 करोड़ 33 लाख रूपियाँको बजेट ल्याएको छ। नेपाल सरकारले काठमाडौँको विभिन्न सुकुम्बासी बस्तीबाट विस्थापित भएका 465 परिवारहरूलाई राहत रकम प्रदान गरिएको छ। सरकार गठन भएको 100 दिन पूरा भएको अवसरमा आज शनिबार आयोजित पत्रकार सम्मेलनमा विस्थापित सुकुम्बासी परिवार मध्ये 465 परिवारले राहत रकम प्रदान गरिसकेको जानकारी दिएको हो। सरकारको अनुसार उनीहरूलाई 5 जेठमा मन्त्री परिषद बैठकले गरेको निर्णय अनुसार प्रति परिवार 25,000 रूपियाँको दरले राहत रकम प्रदान गर्न शुरू गरिसकेको छ। 11 गते शहरी विकास मन्त्रालयले गरेको निर्णय अनुसार काठमाडौँका 17 सुकुम्बासी बस्तीबाट 2,608 परिवार विस्थापित परेका थिए। तीमध्ये 388 परिवारलाई सरकारले विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। विस्थापनमा परेका 2,222 परिवार होल्डिङ सेन्टर भन्दा बाहिर नै रहेका पत्रकार सम्मेलनमा जानकारी गराएका छन्। नेपाल सरकारले सरकारी सेवा घर घर भन्ने अभियानलाई मूर्त रूप दिए हुम्ला र भोजपुर बाहेक सबै जिल्लामा राहदानी घर दैलोमा पुर्याउने कार्यको थालनी गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको 100 दिने प्रमुख उपलब्धिहरूमा आज सिंहदरबारमा सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले नागरिक मैत्री सेवा प्रवाह गरी नागरिकप्रति सरकारको विश्वास र भरोसा अभिवृद्धि गर्न सो कार्यको थालनी गरिएको छ। प्रगति विवरण अनुसार हालसम्म 2,06,330 स्थान राहदानी हुलाक मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी गरिएको छ भने सम्बन्धित कार्यालयले 5,728 स्थान राहदानी सेवाग्राहीको घर दैलोमा पुर्याएको छ। सेवा प्रवाहलाई प्रभावकारी र नागरिक मैत्री बनाउन फ्रन्ट डेस्कमा काम गर्ने करिब 500 कर्मचारीलाई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानबाट तालिम दिएको सरकारले जनाएको छ। कम्पनी रजिस्टर्डको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा नम्बर र प्रेसोको प्रमाणपत्र सोही कार्यालयको साथै 120 स्थानीय तहबाट स्थायी लेखा नम्बर सहित करदाता सेवा प्राप्त गर्न सकिने प्रबन्ध गरिएको पनि विवरणमा उल्लेख गरिएको छ। सरकारले सफाई गर्न बाँकी सवारी चालक अनुमति पत्र हालसम्म 23,75,181 थान छपाई सम्पन्न भएको र यही असार मसान्तसम्म 29,00,000 थान छपाई सकिने सार्वजनिक विवरणमा जनाएको छ। बितेका 3 दिनदेखि देशका धेरै जसो ठाउँमा भारी वर्षा भएकोमा आज तुलनात्मक रूपमा कम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सुदूरपश्चिमको 1-2 ठाउँमा र बाँकी प्रदेशका केही ठाउँमा पानी परेको भए पनि 1-2 ठाउँमा बाहेक अन्यन्त्र ठूलो पानी परेको छैन। पछिल्लो 3 घण्टामा मकवानपुरको सिलिङ्गे
भक्तपुरको ताथली, खोटाङको ऐसिलो खर्का, प्युठानको सेउली बाङ त्यसै लगायतका विभिन्न ठाउँमा 20 मिलिमिटर भन्दा धेरै पानी परेको भए पनि देशका धेरै ठाउँमा पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखाको अनुसार अहिले बेलुका र राति भोजपुर, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक र सर्लाही लगायतका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। केही दिनदेखि पानी परिरहेको र मनसून सक्रिय रहिरहेको हुँदा कुनै पनि ठाउँमा एक्कासी ठूलो पानी परेर विपदजन्य घटना हुन सकिने भएकाले सावधानी अपनाउनु पर्ने महाशाखाले जनाएको छ। यो हप्ता धान रोपाई हुने गरी विशेष वर्षाको आशा रहेको भए पनि धेरै ठाउँमा धान रोपाई गर्न पर्याप्त पानी नपरेको किसानहरूले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाको अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भएका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना पनि रहेका छन्। लम्बो खबरमा अब विदेशको खबर। भेनेजुएलामा आएको भूकम्पबाट ज्यान गुमाउनेको संख्या 2,645 जना पुग्नुको साथै 12,666 जना घाइते भएको भेनेजुएलाका राष्ट्रिय सभाका अध्यक्ष जोर्जा रोडिग्रिजेले बताएको छ। अस्थायी शिविरका लागि कमाण्ड सेन्टरका प्रमुख समेत रहेका रोडिग्रिजेले टेलिग्राम मार्फत 6,462 जनालाई उद्धार गरिएको र 86,117 परिवारले सहायता प्राप्त गरिएको छ। भूकम्पले 845 भवनमा क्षतिग्रस्त बनाएको छ भने अन्य 189 भवन ध्वस्त भएको बताएको छ। अधिकारीहरूले प्रकोपबाट प्रभावितलाई समायोजन गर्न 59 अस्थायी शिविर स्थापना गरेको पनि बताएका छन्। लम्बो खबरमा अब खेल खबर। खेल खबरमा फिफा विश्वकप फुटबलमा फ्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदैछ। फ्री क्वार्टर फाइनलको पहिलो खेलमा आज राति नेपाली समयअनुसार 10:45 बजे सह आयोजक क्यानाडा र मोरक्को तथा भोलि बिहान 2:45 बजे पारग्वे र फ्रान्स बीच हुनेछ। यसपटकको विश्वकपको फ्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पारग्वे, फ्रान्स, अमेरिका, बेल्जियम, पोर्चुगल, स्पेन, ब्राजिल र नर्वे, मेस को र इंग्ल्याण्ड, अर्जेन्टिना, इजिप्ट र स्विजरल्याण्ड र कोलम्बियाले खेल्ने भएको छ। नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई 1 गोलले हराउँदै कोलम्बिया अन्तिम 16 प्रवेश गरेसँगै 16 समीकरण पूरा भएको छ। 4 पटकको पूर्व विजेता जर्मनी सहित क्रोएसिया, नेदरल्याण्ड्स, जापान, सेनेगल, नवप्रवेशी केब भार्केट जस्ता टोली नकआउट चरणबाट नै बाहिरिएका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौ। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षक गरौं फोन एकपटक। बाढ़ीले क्षतिग्रस्त संरचना मर्मतपछि रसुवागढ़ी जलविद्युत आयोजना पुनः सञ्चालनमा आयो। सरकारको 100 दिनका उपलब्धि सार्वजनिक। मन्त्रालयको संख्या घटाउँदा 20 अर्ब रूपियाँ बचत। प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त 4 विधेयक राष्ट्रिय सभाबाट स्वीकृत। कांग्रेसको हुई पछि बागमती प्रदेशको बजेट बहुमतले पारित। काठमाडौँको विभिन्न सुकुम्बासी बस्तीबाट विस्थापित भएका 465 परिवारलाई राहत रकम प्रदान। भेनेजुएलामा भूकम्पमा परि मृतकको संख्या 2,645 पुग्यो। विश्वकप फुटबलमा आजदेखि फ्री क्वार्टर फाइनलका खेलहरू शुरू हुँदै आज 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौ। तिनजेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हौस् त, नमस्कार।

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेथी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
1: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
1: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।

0: 上上。
1: Lumbu FM 89.6 MHz。
2: रेडियो कार्यक्रम जीवन को वचन

0: जयमसी तथा ख्रिस्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाई र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचनको सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट ख्रिष्टीय हाम्रा मुक्तिदाता प्रभु येशू ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवामा यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट युहन्नाद्वारा लिखित पहिलो युहन्नाको पत्र 1:18-27 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस्। यहाँ यसरी हामी पाठ गर्नेछौ। ससाना केटाकेटीहरू, आखिरी घड़ी यही हो, ख्रीष्ट विरोधी आइरहेछ भन्ने तिमीहरूले सुनेका छौ। अब धेरै ख्रीष्ट विरोधी आएका छन्, यसकारण हामी जान्दछौ कि यो अखेरी घड़ी हो। तिनीहरू हामीबाट निस्केर गए किनकि तिनीहरू हाम्रा थिएनन्। यदि ती हाम्रा हुँदा हुन्छ तिनीहरू हामी सँगै रहिरहने थिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन् भन्ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्केर गएका हुन्। तर तिमीहरूको अभिषेक महापवित्रबाट भएको छ र तिमीहरू सबैले सत्य जान्दछौ। तिमीहरू सत्यलाई जान्दैनौ भनेर मैले लेखेको होइन, तर कुनै पनि झूठ सत्यबाट आउँदैन भनी तिमीहरूले जानेको हुनाले मैले तिमीहरूलाई लेखेको छु। झूठो को हो? झूठो त्यो हो जसले यीशु नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्दछ। पिता र पुत्रलाई जसले इन्कार गर्छ ख्रीष्ट विरोधी त्यही हो। पुत्रलाई इन्कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्न। जसले पुत्रलाई स्वीकार गर्छ त्यससँग पिता हुनुहुन्छ। जुन कुरा तिमीहरूले शुरूदेखि नै सुनेका छौ त्यो तिमीहरूमा रहिरहोस्। यदि शुरूदेखि नै सुनेको त्यो कुरा तिमीहरूमा रह्यो भने तिमीहरू पुत्र र पितामा रहनेछौ। उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो, आनन्द जीवन। तिमीहरूलाई छल गर्नेहरूको विषयमा यी कुराहरू म तिमीहरूलाई लेख्दछु। तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्छ र कसैले तिमीहरूलाई सिकाउन आवश्यकता पर्दैन, तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराको विषयमा सिकाउँछ अनि त्यो अभिषेक सत्य छ, त्यो बनावटी होइन। यस अभिषेकले तिमीहरूलाई सिकाए बमोजिम ख्रीष्टमा रहिरहौ। आदरणीय श्रोता, यो खण्डमा हामी अभिषेक जनहरूसँग एकसाथ संगति गर्न सकिन्छ भन्ने मुख्य विचार हामी यहाँ पाउँछौ। अभिषेक जनहरूसँग येशु ख्रीष्टलाई विश्वास गरेर पवित्र आत्मामा जिउनेहरू, येशु ख्रीष्टलाई विश्वास गरेर पवित्र आत्मा अनुसार जिउनेहरू अथवा वचन अनुसार जिउनेहरू एकसाथ संगति गर्न सकिन्छ। मण्डली संगतिमा आउने, मण्डलीमा संगति गर्ने कुराहरू र एक अर्कोसँग भेटघाट गरेर एक साथ परमेश्वरसँग आराधना गर्नको लागि एकले अर्कालाई उत्साह दिनका लागि प्रोत्साहन दिनका लागि र एक साथ भएर संसारमा सुसमाचार सुनाउनका लागि अभिषेक जनहरूसँगको एक साथ संगतिले ठूलो काम गर्दछ र युहन्नाले यहाँनिर यीशु ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नेहरू सबै परमेश्वरका सन्तान हुन् र परमेश्वरको सन्तानहरू एक साथ भेला भएर आराधना गर्न सकिन्छ, संगति गर्न सकिन्छ, मण्डलीमा एकसाथ प्रभुको महिमा गर्न सकिन्छ भन्ने कुरा हामी यहाँ देख्छौँ। र विश्वास नगर्नेहरू जसले वचन पालन गर्दैनन्, जसले यीशुलाई प्रभु र मुक्तिदाता भनेर मुखले स्वीकार गर्न सक्दैनन्, उहाँ ख्रीष्ट हुनुहुन्छ, उहाँ चाहिँ यहाँ भन्छ को झुटो भन्दा यीशु नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्ने व्यक्तिहरू चाहिँ झुटो हो भनेर छ। त्यसकारण युहन्नाले यहाँ के भन्दछ भन्दा ख्रीष्ट विरोधीहरू धेरै आइराखेका छन् भनेका छन्। ससाना केटाकेटीहरू अखेरी घडी यही हो, ख्रीष्ट विरोधी आइरहेछ भन्ने तिमीहरूले सुनेका छौ। को हो ख्रीष्ट विरोधी? ख्रीष्ट विरोधीहरू भनेको चाहिँ यीशु नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्नेहरू अब अखेरी दिनहरूमा अखेरी घडीहरूमा आउने छन् भनेर लेखकले यो कुरा दर्शकहरूलाई, प्रापकहरूलाई अथवा विश्वास गर्नेहरूलाई यसरी सम्बोधन गरिराखेको हामी देख्छौ। र अब धेरै ख्रीष्ट विरोधी आएका छन्, यसकारण हामी जान्दछौ कि यी अखेरी घडी हो। अखेरी घडी भनेको अन्तिम दिनहरूमा चाहिँ ख्रीष्ट विरोधीहरू आउँछन् र येशूलाई ख्रीष्ट भनेर स्वीकार गर्दैनन्। ख्रीष्ट भनेको अभिषेक गरिएको छ, येशु ख्रीष्ट चाहिँ मानव जातिको निम्ति पापको प्रायश्चितको निम्ति क्रुसमा बलिदान गर्नका निम्ति अभिषेक गरिएको अथवा छुट्याइएको एउटा व्यक्ति हो भन्ने कुरा स्वीकार नगर्नु नै झुटो हो, किनभने बाइबल भरि नै यीशु ख्रीष्ट चाहिँ यो संसारमा पापको बलिको निम्ति, प्रायश्चितको निम्ति, सबै मानव जातिको पापलाई शुद्ध पार्नका निम्ति, मानव जातिको पाप र अधर्मलाई क्षमा गर्नका निम्ति, उहाँ विश्वास गरेर धर्मी हुनका निम्ति उहाँलाई अभिषेक गरिएको, उहाँ ख्रीष्ट हुनुहुन्छ। ख्रीष्ट भनेको उहाँलाई अलग गरिएको, यही कामको निम्ति उहाँलाई अभिषेक गरिएको भन्ने कुरा अर्थ हुन्छ। तर यही कुरालाई विश्वास नगर्नेहरू अखेरी दिनहरूमा हुन्छन् भनेर यहाँ भनिएको हामी यहाँ देख्छौ। र तिनीहरू हामीबाट निस्केर गए भनेको चाहिँ येशु ख्रीष्टलाई, यीशुलाई ख्रीष्ट हो भनेर विश्वास गर्ने व्यक्तिहरू, येशु ख्रीष्ट चाहिँ पापको प्रायश्चितको निम्ति हाम्रो लागि बलिदान हुनुभयो भनेर विश्वास गर्नेहरूको लागि, अनि येशूलाई नै प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नेहरू सबैजना अभिषेकको स्थानमा रहेका छन्। जसले येशूलाई विश्वास गर्छन्, जो ख्रीष्ट भनेर विश्वास गर्छन्, उनीहरू चाहिँ पक्कै नै परमेश्वरका सन्तान हुन् र लेखकले हामी भनेर सम्बोधन गरेको चाहिँ येशूलाई विश्वास गरेका हरू, उहाँका चेलाहरू, आज्ञा पालन गर्ने सबै, प्रभुको वचन अनुसार जिउनेहरू सबैलाई एउटा अभिषेकको समूहमा